इतिहासका विभिन्न कालखण्डहरू केलाउने हो भने जस्तोसुकै कठिन परिस्थिति र विपत्तिहरू आए पनि नेपाल र नेपालीको आत्मीयता कहिल्यै धर्मराएको छैन। छठमा बालिने दीपदेखि दशैं तिहारको टीका, ईदको शुभकामना, समा चखेवाको उल्लासदेखि माघे संक्रान्तिको रमाइलोसम्म यी सबैले फरक भाषा, संस्कृति, भूगोल र सम्प्रदायका मनहरूलाई एउटै राष्ट्रिय भावनाको सूत्रमा बाँधेका छन्। यही साझा संस्कार, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको सामाजिक सद्भावलाई युगौंदेखि जीवन्त राखेको छ।

नेपाल र नेपालीको पहिचान एउटै रंगमा होइन, अनेकौं रंग मिलेर बनेको इन्द्रेणीमा छ। एउटै फूलमा होइन, सयौं फूलले सजिएको फूलबारीमा छ। एउटै स्वरमा होइन, असंख्य स्वर मिलेर बनेको राष्ट्रिय गुञ्जनमा छ। यही शक्तिले हामीलाई अनेकतामा एकतामा गाँसेको छ। तथापि कहिलेकाहीँ दूषित मनसायले संग्लो पानीलाई धमिलाउन खोजे तापनि एकताको साझा संकल्पले हामीलाई कहिल्यै विचलित हुन दिएको छैन। नेपालमा बस्ने सबै जात जाति धर्म धर्मावलम्बी क्षेत्र र समुदाय मिलेर सह अस्तित्वमा बाँच्ने नेपालीको चिनारी नै हो। त्यसैले त सदियौंदेखिको यही सहकार्य र विश्वासले नेपाललाई एक बनाएको छ भने यही आत्मीयताले नेपालीपनलाई अमर तुल्याएको छ।

हामी अनेकौं भाषामा बोल्छौं, तर हाम्रो आत्माको भाषा एउटै हुन्छ। हामी फरक फरक संस्कृतिमा रमाउँछौ, तर हाम्रो सभ्यता साझा छ। हामीले मनाउने पर्वहरू फरक होलान्, तर पर्वको उत्साह एउटै छ। पशुपतिनाथको आरती होस् वा मस्जिदको नमाज, गुम्बामा गुन्जिने मन्त्र होस् वा चर्चमा अर्पित प्रार्थना, किरातको मुन्धुम होस् वा वेदका ऋचाहरू, सबैको मूल सन्देश मानव कल्याण, शान्ति, करुणा, सहिष्णुता र परोपकार नै हो। ती सबैले हिंसा, घृणा र विभाजनको होइन, प्रेम, मेलमिलाप, सह अस्तित्व र आपसी सम्मानको मार्ग देखाउँछ।

भनिन्छ बुढेसकालमा सन्तान र संकटको घड़ीमा समाजको परीक्षा हुन्छ। जहाँ समाज भनेकै एक अर्काबीचको अन्तर्क्रिया, सुख दुःखमा लेनदेन, ऐचो पैचो र सांस्कृतिक उत्सवहरूमा साटिने खुशीको संगम हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको हाम्रो यो पहिचान परिवार, टोल र छिमेक हुँदै एउटा बलियो सामाजिक आत्मीयतामा बाँधिएको छ। यो आत्मीयताले सबै संकट पार गर्ने सामर्थ्य राखेको हुन्छ। यो अग्नि परीक्षामा हामी सधैँ खरो उत्रदै आएका छौं र आगामी दिनमा पनि खरो उत्रनु पर्नेछ।

0: सदियौंदेखि कायम रहँदै आएको हाम्रो यो अनुपम पहिचानलाई जोगाई राख्न मानवतालाई सर्वोच्च परिचयका रूपमा स्वीकार गरौं। वैरभाव, घृणा र विभाजनलाई अस्वीकार गर्दै एक अर्काको भाषा, संस्कृति, धर्म र परम्पराको सम्मान गरौं। संवाद, सहकार्य र सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै शान्त, सुरक्षित, समुन्नत र समावेशी समाज निर्माणमा हातेमालो गरौं। सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन आफू पनि प्रतिबद्ध बनौं र अरूलाई पनि प्रेरित गरौं। यस पवित्र अभियानमा तपाईहरूको साथ, विश्वास र सहकार्यसँगै नेपाली सेना आफूलाई प्राप्त कानून सम्मत जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्न सदैव कटिबद्ध रहनेछ।
1: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुवेदार सुदीप ढकालसँगै म प्राविधिक सुवेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 19 गते मंगलबार, अगस्त 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जग्गाको निस्सा दिलाइदिने भन्दै देशभरमा बढ्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
1: सिरा लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने, चार प्रदेशमा बिहानैदेखि पानी पर्दै।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे।
1: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू तीव्र, नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
0: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन, अमेरिकी क्रिकेटर रेड्डीमाथि 8 वर्ष प्रतिबन्ध।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै ठगी बढ़ेकोमा सरकारले चेतावनी दिएको प्रसंग।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिएको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो। निस्सा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ। समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। साथै जिल्ला समितिका पदाधिकारीसँग जूम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो। यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ। समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कार्यवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो। भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ।
0: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यो सँगै विद्यालय तह अर्थात कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा एघारदेखि बाह्र अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनुभयो। मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ़नेछ। नयाँ सिफारिश गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा एकदेखि बाह्रसम्म पढ़ाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढ़ी पुगेको हो।
1: कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले सीआईएनलाई बताउनुभयो।
3: जोडदार माग गर्ने भन्ने विषयमा राखे जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्य ऊहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने
0: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न 5 संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।
1: आगामी 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका धेरै स्थानमा ठूलो पानी पर्ने चेतावनी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। आज भोलि बागमती गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने अनुमान भएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
4: धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा सबै नै छ। त्यसैभर धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन सत्याङ सहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
1: काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको समेत विभागले जनाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले 7 प्रदेश मध्ये सबभन्दा कम पानी मधेस प्रदेशमा परेको छ। मधेस प्रदेशका 2 क्षेत्रमा पनि निकै कम मात्रै पानी परेको छ भने सबभन्दा धेरै पानी कर्णाली प्रदेशमा परेको छ र पछिल्लो एक घण्टाको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको जगतीपुर क्षेत्रमा सबभन्दा धेरै 21.6 मिलिमिटर पानी परेको छ भने त्यसै गरी गण्डकी प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि दुईवटा स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो एक घण्टादेखि र त्यस अनुसारको सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सड़क छेउमा रोकिराखेको यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोशीमा कार खसेको हो। सड़क मरमत गर्न हिँडेका ठेकेदार एक्सकाभेटर चालक र हेल्पर चढ़ेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका हुन्। मध्य पहाड़ी लोकमार्ग निर्माण तथा मरमतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्सकाभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम,
5: शामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ, रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआईएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
0: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़े, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: बर्खा लागेसँगै पाल्पा बुटोल खण्ड सड़कमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ, तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
12: बर्खा शुरू भएसँगै पहाड़ र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई,
13: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै घरबाट फुटबल झर्छौँ भने र फुटबलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीडा छ, त्यो पीडा चाहिँ सरकारले बुद्धि हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
12: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी,
14: पहिरोले हाम्रो हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
12: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल,
15: यो बाटो हरसाल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई भ्या बस्न जलतरास भइराखेको छ, भिन्द्र लाग्दैन। अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
12: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदी,
16: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
12: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचर्या झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने बुदामध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीड़ा, न्यून तलब, अहोरात र ड्यूटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग, विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढ़ाई अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढ़ाईमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढ़ाउनुपर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनुपर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने लगायत विभिन्न 15 बुधी मागहरू रहेका छन्। समर्थन गर्दै चिकित्सक संघले नर्सहरू ठूलो अन्यायमा परेको भनेर प्रतिक्रिया दिएको छ। सरकार र आन्दोलित नर्सबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको छ। औषधि बिक्री बढ़नु, संचालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाड़ाबाट प्राप्त आमदानीले औषधि लिमिटेड 2046 पहिलो पटक 2082-83 3 करोड़ नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढ़िरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत साल त अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नुभएको खबर छ भने हेटौडाबाट पोस्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढ़ेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नुभएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नुभएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिशन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिण्डर 90 रूपियाँ छुट्याउनु पर्थ्यो, छूट हुनु पर्थ्यो, तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढ़ेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेसमा बढ़्यो पानीको अभाव, संकट टार्न जल पुनर्भरण शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नुभएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाती पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाती पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाती पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको ट्विनकै भरमा ट्विनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्ण बहादुर धामीले खलंगा दार्चुलाबाट लेख्नुभएको खबर छ। ट्विनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुम्लिङका स्थानीय बासिन्दा। ट्विन तरेर महाकाली वारपार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी समेत लगाइरहेका हुन्छन् भनेर खबरमा उल्लेख गरिएको छ।
17: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा यहाँ त कहिले यस्तो भएको थिएन शीर्षकमा खबर प्रकाशित छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा सामान्य विवाद बढ़दै जाँदा 3 जनाको मृत्यु भएको थियो, दर्जनौ घाइते भए, अहिले स्थिति सामान्य बन्दै गएको छ। त्यस्तै सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा अर्को खबर अनिल गिरीले लेख्नु भएको छ। भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। त्यस्तै तिब्बती शरणार्थीका नाममा यात्रा अनुमति प्रकरण 17 वर्षपछि परराष्ट्रका सहसचिव भट्टराईमाथि राहदानीको कसूरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर, नेप्से र आयात व्यापार बढ़ी प्रभावित शीर्षकमा एज्ञे बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पूँजीगत खर्च औसत 61.33% मात्रै शीर्षकमा पनि खबर छ भने वाणिज्य राष्ट्रिय वाणिज्य कृषि विकास र पूर्व बैंक राष्ट्र बैंकको कार्यवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सृजना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलो पटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
18: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनबीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाडौँमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ कार्बा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। कार्बा महिला च्याम्पियनशीप लीग, कार्बा पुरूष भलिबल च्याम्पियनशीप लीग र कार्बा च्यालेन्ज कप नेपालमा हुने तय भएको हो। नेपाली राष्ट्रिय टीमका 2 मिडफिल्डर रेणुका नगरकोटे र सरू लिम्बुले भूटानको राष्ट्रिय महिला लीगमा राम्रो प्रदर्शन गर्नुभएको छ। रेणुका र सरूले खेलमा 7 नेपाली खेलाड़ी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडीज टीम विरूद्ध गोल समेत गर्नुभएको हो। र अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 8 वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्सन कोड न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचार संहिताका 3 कसूरमा दोषी ठहर गरेपछि उहाँलाई प्रतिबन्ध लगाइएको हो।
0: कुपोषणको जाँच र पोषण सुधारको प्रक्रिया, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
18: साझा खबरमा अब पोषण परीक्षण र उपचारको प्रक्रिया। पोषण सुधारका लागि सरकारले विभिन्न कार्यक्रम तथा चेतनाका कार्ययोजनाहरू ल्याएको छ, तर पछिल्लो अध्ययनले बालबालिकामा पोषण सुधार हुन नसकेको देखाएको छ। पोषण परीक्षण र उपचार प्रक्रियाका विषयमा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापासँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
5: 2 वर्ष मुनिका बालबालिकालाई चाहिँ हामी सुताएर नाप्ने त्यो तरिका छ, लेन्थ सुताएर नाप,
20: उचाइ कति छ भनेर,
5: त्यसको चाहिँ कति छ लेन्थ भनौँ, उचाइ कति छ भनेर, त्यसपछि तौलिने हामी तौलिन्छौँ। जति साना बालबालिका भयो त्यति साना बालबालिकालाई चाहिँ आफै बालबालिका पनि जो तौल पनि आफै लिन आफै बस्न सक्दैन भने त्यो स्टेरिङ गर्ने भन्छौँ हामी। त्यो पहिला आमा बस्नुहुन्छ, आमाको तौल लिइन्छ, त्यसपछि बालबालिका अनि बच्चालाई दिइन्छ, आमा आफ्नै काखामा अथवा उभिएर कसरी त्यो बालबालिकाको छुट्टै तौल आउने जुन हाम्रो मेसिनहरू छ, उचाइ र तौल चाहिँ जस्तो उमेर अनुसारको उचाइ कति छ त, उमेर अनुसारको बालबालिका उचाइ कति छ भनेर जुन एउटा स्ट्यान्डर्ड छ, एसियन स्ट्यान्डर्डमा, जुन इन्डियाको स्ट्यान्डर्डमा हामीले लिएका छौँ, हाम्रो छुट्टै त्यो छैन। कति उमेरको समूहको हो, केटा हो कि केटी, बोइज हो कि गर्ल्स हो भनेको विभिन्न लाइनमा गएर टक्कै हेर्ने, कति हुनु पर्थ्यो, कति भयो भने कति स्ट्यान्डर्ड, कति स्ट्यान्डर्ड डेभिएसन जुन जेड स्कोर भन्छौँ, कति जेड स्कोर भन्दा कम तल भयो भने त्यसलाई के भन्ने, कतिसम्मकोलाई के भन्ने भनेर प्रष्टसँग गाइडलाइन अनुसारै हामी हेर्छौँ। त्यो अनुसार हेरेपछि जुन रजिस्टर जुन रेकर्डिङ गर्ने टुल्स पनि त्यही अनुसारले बनेका छन् र त्यो रेकर्डिङ गर्ने टुल्समा चाहिँ उहाँले सम्पूर्ण डिटेल्सहरू भर्नुहुन्छ। कडा शीघ्र कुपोषण र साम रहेछ भने त्यो सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआइएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
20: माम हुँदाखेरि अब स्वास्थ्य कर्मीले अथवा स्वास्थ्य संस्थाले कसरी के कस्तो सल्लाह सुझाव दिन्छन् अथवा साम भयो भने चाहिँ त्यसपछि के हुन्छ?
5: जस्तो अहिले चाहिँ नेपाल सरकारले साम भएको बालबालिका होइन कडा शीघ्र कुपोषण भएको बालबालिका चाहिँ तयारी खाना दिने छ, 753 स्थानीय तहमा निशुल्क रूपमा पाउँछन्, नेपाल सरकारले किनेरै दिने भयो। र मामको हकमा चाहिँ केही जिल्लाहरूमा एचकेआईको सहयोगमा केही जिल्लाहरूमा चाहिँ हामीले त्यो सुपर सिरियल प्लस भनेर एउटा पाइलोटिङको रूपमा जुन सञ्चालन भइरहेको केही जिल्लाहरूमा छ।
0: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्न अघि मुख्य खबर फेरि एकपटक।
18: जग्गाको निस्ता दिलाइदिने भन्दै प्रदेशभरमा बढ़्यो पैसा असुली। कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह। गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
0: सुनसरी लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना। 4 प्रदेशमा बिहानैदेखि पानी पर्दै
18: सुस्ता घटनामा नेपालले भारतसँग जनाए विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़े।
0: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छाडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू। नजर बन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
18: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने। भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, अहिले ग्यासको सिलिण्डर बोकेर लाइनमा लाग्नेहरू बढ़ेका छन्। आयल निगमले ग्यास अभाव छैन, केही समस्या पर्यो भने सिधै सम्पर्क गर्न भनिराखेको छ, तर उपभोक्ताहरूले ग्यास सिलिण्डर पाइराखेका छैनन्। यहाँ ज्योतिषी देखाइएको छ एउटा कुनै खुल्ला क्षेत्रमा, ज्योतिषी जस्ता देखिने व्यक्ति छन् र नजिकै अर्को एकजना सामान्य व्यक्ति जस्ता व्यक्ति छन् जसले हात हेराउन खोजिराखेका छन् र त्यहाँ नजिकै टुक्रुक्क बसेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, मेरो ग्यास रेखा कस्तो छ गुरु, फेला पर्ला त।
18: अस्तु प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सुजक्षा यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेपाली कंग्रेसका नेता एवं पूर्वार्थ मन्त्री डाक्टर प्रकाश शरण महतारले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब्द क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
7: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
8: खरो विषयमा चरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयनी ब्याङ्क सबैका लागि ब्याङ्क
9: डिस होम इन्टरनेट
10: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष रूपमा जोडिनु भएको छ प्रसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
11: नमस्ते
10: होइन तपाईँ त कतिखेर बाहिर कतिखेर भित्र केही थाहा नै नहुने भयो प्रहरले किन यसरी धरपकड गर्छ किन छोड्छ यो के चलिरहेको छ प्रसाईजी
11: यो चाहिँ नेपालमा भएको गणतन्त्रको फल हो
10: अब अस्ति राति पक्राउ पुर्जी खोज्दै हुनुहुन्थ्यो हस्ताक्षर गर्दै हुनुहुन्थ्यो अनि हिजो चाहिँ फरक न्यायालयले छोडिदिइहाल्यो यो के हो यो मुद्दा किन प्रहरले पक्राउ गरे
11: यो मुद्दा प्रहरले किन पक्राउ गर्यो भन्दा पनि प्रहरीलाई दोष लाउनु भन्दा पनि प्रधानमन्त्री र गृहमन्त्रीले किन पक्राउ गरेको हो यो उनीहरूले जान्ने कुरा हो र उनीहरूले एउटा कुरो के बुझ्नु पर्यो भने लोकतन्त्र भनेको विचारको बजार हो लोकतन्त्रमा बोल्न पाइन्छ र प्रधानमन्त्री र गृहमन्त्रीले या सरकारका कुनै पनि मान्छेले या सदनमा बस्ने कुनै पनि सांसदहरूले गलत कुरा गर्यो भने गलत काम गर्यो भने गलत प्रदर्शन गर्यो भने होइन आम नेपालीले बोल्न पाउँछन् भनेरै लोकतन्त्र ल्याएको मैले अघि पनि भने नि लोकतन्त्र भनेको विशाल फुलबारी हो विभिन्न फूल फुल्छन् त्यहाँ
10: खासमा के कारणहरू देखाइएको थियो
11: म तपाईँलाई भन्छु त मलाई राति 10 बजी म झापाबाट 20 दिन बसाएपछि घरमा आएँ दिउँसो 2 बजी त्यहाँ मैले पत्रकार सम्मेलन गरेँ भरा महाराज धीराज पृथ्वीनारायण शाहले भन्नुभएको थियो यो 4 जात 36 वर्णको फुलबारी है यो सबैको साझा फुलबारी हो कुनै जात धर्मको होइन सबैलाई चेतना होस् मेरो मात्रै साना दुःखले आर्जेको मुलुक होइन यो सबैलाई चेतना होस् सबैले भएर बनाएको देश हो र यहाँ सबैले बाँच्न पाउनुपर्छ भन्ने थियो तर मैले आएर त्यति बोलेको अरू कुरा केही होइन तर मलाई राति 10 बजी
10: बोलेकै भरमा त्यति भनेको भरमा हिन्दू राष्ट्र कायम हुनुपर्छ पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भनेकै भरमा
11: हिन्दू राष्ट्र कायम हुनुपर्छ पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भन्ने आधारमा मलाई राति मलाई त्यति नै राति आएर 10 बजी जरुरी पक्राउ पुर्जी लिएर लगियो
10: केही पनि निर्देशन कसको रहेछ यो चाहिँ
11: यो असीम शाह ऊ दाउद इब्राहिमका मान्छे हुन् आईएसआईका मान्छे हुन्
10: असीम शाह अहिले प्रधानमन्त्रीका सल्लाहकार
11: असीम शाह प्लस
10: उनी त संविधान संशोधनको पनि संयोजक छन् नि त त्यसो भए त असीम शाह त होइन
11: भइहाल्छन् अनि यो जातीय द्वन्द फैलाउने नै यिनीहरू हुन् र अर्को कुरो चतुर्वेदी भन्ने एआईजी छन् सीआईबीका उनको निर्देशनमा भएको र अर्को कुरो के बुझ्नुहोस् भने उहाँहरूले के बुझ्नु भएन भनेदेखि मैले हिजो पनि भने लोकतन्त्रमा बोल्न पाइन्छ प्रशस्त बोल्न पाइन्छ बोल्नकै लागि लोकतन्त्र आएको हामीले कुनै द्वेष फैलाउने काम गरेका थिएन रोहिङ्ग्या कसले भित्राएको छ मेरो प्रश्न यहाँ हो टिओबीको छाप भगेको चाहिँ को हो त टिओबी को नाइकेको रोहिङ्ग्या भित्राउनेको त्यो जुन ब्राक भन्ने संस्था छ त्यसको मेम्बर गृहमन्त्री हुनु होइनन् भनेदेखि हामी गृहमन्त्री होइन भनेर चाहिँ प्रमाण दिनुहोस् न र हामी यहाँ धार्मिक द्वन्द फैलाएर अब सेनालाई क्लियर गराएर यहाँ विदेशी सेना ल्याउँछौ भनेर भन्नुहोस् न, देश त त्यता जाँदैछ नि, हामीले त भनेको कुरा एक से एक पुगेका छन्। तपाईँले विकास कहाँ गर्नुभएको छ? आज भन्सार नतिरिया गाडी चढ्नु भएको छ, सबैमा ट्याक्स बढाउनु भएको छ, विकासको त कुरा छैन। कसरी हुन्छ विदेशी सेना भित्र्याउने? तपाईँहरूलाई त्यसको लागि ल्याएको हो। मैले के भन्दैछु, यो तरिकाले देश चल्दैन, देश रहँदैन। आज सुस्तामा हेर्नुहोस् के छ, कति कसले गराइदियो सुस्तामा लडाईँ, कसले लगाइदियो? दुर्गा प्रसाईले हो कि पालनले हो, प्रधानमन्त्रीले हो? सुस्ताको लडाईँ आज प्रधानमन्त्रीले लगाएको हो कि दुर्गा प्रसाईले लगाएको? यो कुरा बुझ्नु पर्यो कि परेन। अनि यी कुराहरू बोल्दाखेरि आज अनि त्यहाँबाट हामीलाई पक्रिने, बोली बन्द गर्न खोज्ने, र यो 3 करोड नेपालीको बोलिदिने को छ त? अनि आज मैले सत्य कुरा यो है भनेर भन्दाखेरि मैले मलाई पक्रिनुपर्ने एउटा कुरो, र न्यायाधीश श्रीमानले के भन्नु भनेदेखि प्रमाणै छैन, केही छैन, होइन, यो त दुर्गाजीले जिने बडा महाराज धिराज पृथ्वीनारायण शाहले भनेको कुरो भनेर छ, यसमा कहाँ द्वेष फैल्याउने कुरो छ? यस्तो भिडियो ल्याएर तपाईँहरू मान्छेलाई पक्रिने भनेर उहाँले छोडिदिनु भनेपछि एउटा कुरो के बुझ्नुहोस् भने, सीमामा विवाद ल्याउने यिनीहरू आज कन्स्टिट्युट को मान्छे बस्छ? न मेन पावरको व्यापारी खुसी छ, न कन्सल्टेन्सीका मान्छे खुसी छन्, न निर्माण व्यवसाय खुसी छन्, न साना व्यापारी खुसी छन्, न व्यवसायी खुसी छन्, न सुकुम्बासी खुसी छन्, न भूमिविहीन खुसी छन्, न ब्याङ्कमा कालो सूचीमा परेका मान्छे खुसी छन्, न लघुवित्त खुसी छन् पीडित खुसी छन्, न सहकारी पीडित खुसी छन्। आज 15 दिनदेखि सहकारी र लघुवित्त पीडित चपुरदेखि चन्द्रनिगापुरदेखि हिँडेर अहिले हेटौँडा अगाडि आइसके, तिनको माग सम्बोधन छैन। हामीसँग सुशीला कार्कीले 12 बुँदे सम्झौता गर्दा के भनेर गरेका थियो भन्दा, प्रधानमन्त्रीले, यहाँ सचिवले गृहमन्त्रीले गरेको होइन, प्रधानमन्त्रीले किराँत बौद्ध सहितको हिन्दू राष्ट्र कायम गर्न, अधिराज्य कायम गर्ने राष्ट्र संस्था कायम गर्नको लागि हामी अघि बढ्नेछौँ, उच्च स्तरीय संविधान संशोधन आयोग गठन गर्छौ र त्यसको निर्देशनमा हामी अघि बढ्छौं भनेर भनेका थियो। त्यो कुरा लागू गर्न छोडेर, त्यो कुरामा हामीलाई बोलाएर वार्ता गर्न छोडेर, अनि धार्मिक द्वन्द निम्त्याएर अनि आफ्नै मान्छे हिन्दूवादीको बनाएर अनि त्यहाँबाट आफै वार्ता गरेर
10: सुनसरीको आगो, सुनसरीमा सल्केको आगो सुनसरीमै निभाउन सकिन्थ्यो, होइन? यो ढिलासुस्ती गरेर चाहिँ परसा जनकपुर रौतहट सिराहा यो के जानी जानी फैलाइएको हो त्यसो भए?
11: जाति जाति फैलाएर यो त बिरुवा रोपेको, बिरुवा रोपेको, अहिले बिरुवा रोपेको, हिन्दू र मुसलमान भनेर नेपालमा बिरुवा रोपिदिएको।
10: रोहिङ्ग्याहरूको संख्या कति छ नेपालमा?
11: रोहिङ्ग्याहरूको संख्या 4 लाख भन्दा बढी छ, अब 12 लाख भन्दा बढी आउँदैछ।
10: 4 लाख छन् नेपालमा रोहिङ्ग्याहरू?
11: छन्, यो हिसाब किताब छैन, 4 लाख भन्दा बढी रोहिङ्ग्याहरू छन्। अब तपाईँको एउटा कुरा बुझ्नु न, रोहिङ्ग्यालाई पालन पोषण गर्ने र रोहिङ्ग्यालाई सोमालियाबाट, पाकिस्तानबाट, तपाईँको चाहिँ नि यो बर्माबाट, बङ्गलादेशबाट नेपाल ल्याउने र पालन पोषण गर्ने, नेपाल र भारत ल्याउने र दङ्गा फैलाउने संस्था भनेको ब्राक हो। ब्राकको मेम्बर भनेको गृहमन्त्री हुनुहुन्छ त, त्यो उहाँको वेबसाइटमा छ त।
10: भनेपछि अब यो रोहिङ्ग्याहरूको पहिचान गर्न सक्छ नि त सरकारले चाह्यो भने त, लगत संकलन गर्न सक्छ नि त, होइन?
11: लगत संकलन गरेर के गर्ने? तपाईँले बुझ्नु न, रोहिङ्ग्याहरू त्यहाँमाथि कपनमा बसेका छन्, रोहिङ्ग्याहरूलाई कपनबाट हटाउन नसक्ने, अनि त्यहाँबाट बागमतीको किनारमा जग्गा नभएर बसेका भूमिविनलाई लाटाले हानेर खेद्ने सरकार छ। नेपालीलाई खेद्यो, रोहिङ्ग्यालाई जोगायो, किन जोगायो त? तपाईँले के बुझ्नुहोस् भने नि, यति कुरा बुझ्नुहोस्, यहाँ नेपाली सेनालाई अब फेलियर गराएर, सेना भनेको देशको, सेना पनि सचेत भनौँ, नेपाली सेनालाई फेलियर गराएर धर्मको नाममा लडाईँ गराउने, धर्मको नाममा जहाँ लडाईँ हुन्छ त्यहाँ लामो लडाईँ हुन्छ, त्यस पछाडि विदेशी सेना ल्याउने,
10: पछि त गृहमन्त्री गएर होइन, त्यसपछि रवि लामिछानेजीले सक्रियता देखाएर त्यहाँको आगो त निभ्यो नि त अहिले त, होइन? मधेसको आगो
11: निभ्यो, नक्कली उ गरेर अब अहिले यहाँ आएर, काठमाडौँमा आएर यो जुम्मै हिन्दूवादी संस्था भनेको छ, के भनेको छ, कसो भनेको छ, त्यस्ता मान्छेलाई बोलाएर जसले माग उठाएर हिँडेको छ, हेर्दै जाउँ न कसरी, हामीलाई त्योसँग मतलब छैन, हिन्दू राष्ट्र कायम हुनु पर्यो, वैदिक सनातनी किराँत बौद्ध सहितको वैदिक सनातनी हिन्दू राष्ट्र कायम हुनु पर्यो, 2 अरब नेपाल हिन्दूलम्बीहरूको आस्था बोकेको हिन्दू राष्ट्र थियो नेपाल, 2 अरब हिन्दू राष्ट्रवादीहरूको,
10: सनातनीहरूको चाहिँ धेरै बसोबास भएको र प्रापूर्व कालदेखि चाहिँ हिन्दू राष्ट्र कायम भएको यो देशमा, होइन, करिब करिब 85% हिन्दूहरू बस्छन् यहाँ चाहिँ, होइन? अब हिन्दू राष्ट्रमै चाहिन्छ भन्ने
11: बुझ्नु न, सनातनीहरूको हिमवत क्षेत्र जो पाकिस्तानको बोर्डरदेखि तपाईँको चाहिँ पर कामरू कामत क्षेत्र जहाँ गुवाहाटीको कामरू कामत क्षेत्रसम्म यो क्षेत्र भनेको सनातनीहरूको भूगोल हो। यो भूगोलभित्र भूगोलको गर्भभित्र रहेको सनातनीहरूको देश हो, मुलुक हो। र तपाईँले के बुझ्नुहोस् भने दुई अरब सनातनीहरूको आस्था बोकेको ठाउँ हो र भगवान शिवले सती देवीलाई बोकेर हिँडेको ठाउँ हो। यहाँ अरूले नि भगवान शिवको त्रिशूल गाडिएको ठाउँ हो। यहाँ अरूले त्रिशूल गाड्न खोज्यो भने नि कोही न कोहीले आवाज उठाउनुपर्छ भनेर मैले आवाज उठाएको। त्यसले गर्दाखेरि
10: हिन्दू राष्ट्र आवश्यक भयो होइन, हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता खड्कियो होइन अहिले देशमा। अब
11: हिन्दू राष्ट्र घोषणा भएन भने नि हेर्दै जानुहोस्, अब अब अन्तिम लडाई छ होइन, यो अन्तिम लडाई हो। मैले भने त तिमीहरूले जोसुकैसँग वार्ता गर, तर हिन्दू राष्ट्र कायम गर।
10: तर यहाँ त धेरै जात जाति भाषा भाषी धर्म संस्कृति बोकेका मानिसहरूको बसोबास छन् त, यो त साझा फुलबारी
11: हो। जात जाति यसै तपाईँको अमेरिकामा पनि जात जाति बस्छन्, भारतमा पनि बस्छन्, सबैतिर बसिहाल्छ नि त। के अमेरिका कुन राष्ट्र हो? क्रिस्चियन राज्य होइन,
10: बाइबललाई सुन्छन्,
11: बाइबललाई ढोक्छन्। अनि साउदी अरब कतारमा पनि धेरै जात जातिका छन्, त्यो मुस्लिम कन्ट्री होइन, चाइनाको बौद्धिस्ट कन्ट्री होइन, चाइनामा सबै जात जातिका बस्छन् त, बस्न पाएको त होइन। तर देशको एउटा धर्म हुन्छ क्या, देशको संविधान भने जस्तो देशको पनि एउटा धर्म हुन्छ। घरमा बाबुआमा गार्जेन हुन्छन् नि, अनि छोराछोरी त बस्या हुन्छ नि, छोराछोरी बुहारी, गाउँमा पनि प्रधानपञ्च हुन्छ नि त। तपाईँको अमेरिकामा पनि जात जाति बस्छन्, भारतमा पनि बस्छन्, सबैतिर बसिहाल्छन् त। के अमेरिका कुन राष्ट्र हो? क्रिस्चियन राज्य होइन,
10: बाइबललाई सुन्छन्,
11: बाइबललाई ढोक्छन्। अनि

0: पछ्या ठाउँमा मुसलमानहरू कसरी मिलेर बसेका थिए, आज बिउ कसले रोप्थ्यो? दुर्गा प्रसादले रोपेको हो, दुर्गा प्रसादले रोपेको।
1: तपाईँमाथि आरोप चाहिँ के लाउँछन् भने तपाईँले चाहिँ समाजलाई विखण्डन गर्ने कामतिर बढी अग्रसर
0: हुनुभयो। लघुवित्त सहकारी ब्याङ्क पीड़ित कालो सूचीमा पर्या व्यापारी व्यवसायीहरूको विषयमा कुरो उठाउँदाखेरि समाज विखण्डन भयो कि उनीहरूले राहत पाए? हिजो 18% ब्याज थियो, आज 6% आएको छ, राहत पाए कि विखण्डन भए? आज पालन सरकार आएपछि नि घरमै पासपोर्ट, घरमै भिसा, घरमै लाइसेन्स भन्थे खोइ त, आज के भइरहेको छ? तपाईँले हेर्नुभएको छैन नाटक, विखण्डन कसले बनायो? टिओबी भनेर कसले ल्यायो? रोहिङ्गिया भनेर कसले ल्यायो? अनि सिमाना सिमाना बोर्डर बोर्डरमा जहाँ गृह मन्त्री पुग्नुभयो त्यहाँ त्यहाँ लडाईँ भएको छ, किन भयो? अनि हामीलाई लाउने दोष, अनि हामीलाई आएर पक्रिने? त म यो होइन भनेर चाहिँ गृह मन्त्री प्रधानमन्त्री भनेको सार्वजनिक ठाउँमा बसेका मान्छे हामीले चित्त नबुझेको कुरो मैले भने, लोकतन्त्र भनेको विचारको बजार हो, विशाल फुलबारी हो, विभिन्न किसिमका फूल फुले हुन्छन्, के टिपेर फ्याँकिदिने अनि त्यहाँबाट थुन्ने? मैले कुन चाहिँ, यहाँ सुन्नु न, मैले कुन चाहिँ मेरो स्टार्टर्स हेर्नुहोस् पहिलादेखि, कुन चाहिँ मुसलमानलाई गएर त्यहाँ गएर मार, कुन चाहिँ हिन्दूलाई गएर मार भनेको छैन नि म, त्यस्तो कुरा बोल्छु। सबैजनाको देश हो, तर मिलेर बसौँ, एउटा धर्म चाहिँ चाहिन्छ देशलाई। हिजो राजालाई किन मारेको रहेछ, राष्ट्र संस्था किन हटाएको रहेछ, हिन्दू राष्ट्र किन हटाएको रहेछ, यही हो ऊ मियो बिनाको दाई गर्नलाई। अब विदेशी सेना आउँदैछन्, पर्ख नेपाली हो, अझै पुगेका छैन, पर्ख यहाँ, मैले के भन्ने? अब
1: पाँच वर्षसम्म अब यो देश बन्छ, सुशासन आउँछ भनेर जुन जनताको आकांक्षा महत्वाकांक्षा थियो त्यसमा चाहिँ तुसारापात आउन थाले हो त्यसो भए? मुलुक बन्दैन, पाँच वर्ष त वेट गर्नु पर्यो नि त, हामीले हेर्नु पर्यो नि त, जनमतको कदर गर्नु पर्यो नि,
0: सबै पलायन, एकछिन युवा जति सबै पलायन, व्यापार व्यवसाय छैन, 80% व्यापार छैन, व्यापारीहरूको बनी हुँदैन, मेन पावर कम्पनी त्यस्तै रोगको छ, कन्सल्टेन्सी त्यस्तै रोगको छ, व्यवसायीहरू त्यस्तै रोका छन्, निर्माण व्यवसायी त्यस्तै रोका छन्, अनि को छ, लघुवित्त पीड़ित त्यस्तै रोका छन्, कालो सूचीमा परेका मान्छे त्यस्तै रोका छन्, सुकुम्बासी त्यस्तै रोका छन्, एउटा रोहिङ्गिया र टिओबीदेखि बाहेक टिबेटियन मूलका मान्छे र रोहिङ्गियादेखि बाहेक को खुसी छ यहाँ भन्नुहोस् त, को खुसी छ?
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: पालिका बहसमा यतिखेर काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बा हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। जिम्बाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार जिम्बाजी, मलाई सुन्दै हुनुहुन्छ? कान्छाजी नमस्ते, यहाँलाई स्वागत। तपाईँ निर्वाचित भएपछि काभ्रेको महाभारत गाउँपालिकामा भएका उपलब्धिहरू सुनाउनुहोस् न, के गर्न सक्नुभयो? अब त थोरै छ कार्यकाल पनि, होइन? सुशासनका क्षेत्रमा, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा राम्रा काम गरेका कुराहरू शेयर गर्नु न।
4: अब हामीले गरेको कामहरू धेरै राम्रो छ। हजुरले नराम्रो काम चाहिँ के गर्नुभयो भनेर भन्नुभयो भने त अब त्यो विषयमा त समीक्षा गराउँला।
3: राम्रो अब जनताले पछि सुनेपछि भन्छन् हामीलाई के गर्नुभयो राम्रा भनेर।
4: धेरै लामो छ।
3: अब हजुर शासनको क्षेत्रमा, विकासको क्षेत्रमा, होइन, त्यहाँ नयाँ गरेको, तपाईँले नयाँ गरेका कामहरू जो चाहिँ हिजो तपाईँ आउनुभन्दा अगाडि त्यहाँ थिएन, होइन, ती सुनाउनु न।
4: अब हजुर

0: ले भन्नुभएको अनुसार पाँचवटा हाम्रो क्षेत्रहरू छन्, पूर्वाधार क्षेत्रका, सामाजिक क्षेत्रका, अब चाहिँ
1: अलिक आवाज क्लियर आइरहेको छैन, थोरै नेटवर्क लाग्ने ठाउँमै बस्नुहुँदैछ
0: हजुर, चाहिँ राम्रो आएको छैन क्या हो, मैले त राम्रै सुन्दै
1: तपाईँको आवाज अलिक कटेर आइरहेको छ, ठिक छ
0: हजुर हजुर. त्यसले गर्दा अहिले हामी महाभारत गाउँपालिकाको जसरी चाहिँ 2074 सालमा निर्वाचित भएको थियो, महाभारत गाउँपालिका काभ्रेको अत्यन्तै विकट कर्णाली भनेर त्यतिखेर परिचित भएको ठाउँ, जहाँ पुग्नको लागि पनि 3 दिन हिँडेर जानुपर्ने अवस्था थियो. आजको दिनमा महाभारत गाउँपालिका हामीले अब 3 दिन हिँडेर जानुपर्ने ठाउँमा 3 घण्टामा हिँड्ने गाडीमा पुर्याउने बनाएको छौँ. त्यसलाई अझ सहज बनाउन कोसिस गरिराखेका छ. अहिले बर्खा मौसममा गाडी चलिराखेका, अलिकति गाडी चाहिँ सहज हिसाब चल्न सकिरहेका छैन. तैपनि यो अब आउने साल चाहिँ पूर्ण रूपले सबै ठाउँ गाडी पुग्ने हिसाबले हाम्रो कामहरू अगाडि बढिरहेका छ. लगभग 373 किलोमिटर चाहिँ नयाँ ट्र्याक ओपन गरेर लगभग 25 किलोमिटर भन्दा बढी चाहिँ अहिले धलान कालपत्री सड़क समेत बनाउन हामी सफल भएको छ पूर्वाधार क्षेत्रको हिसाबले. चाहिँ त्यसपछि विद्यालय भवन निर्माणको सन्दर्भमा पनि हामीसँग हिजो चाहिँ टहराम भएको विद्यालयहरूलाई सुविधा सम्पन्न बिल्डिङ 49 विद्यालयहरूमा चाहिँ हामीले चाहिँ बिल्डिङहरू बनाउन सफल भएको, त्यसपछि चाहिँ 8 माध्यमिक विद्यालयमा चाहिँ सुविधा सम्पन्न विद्यालयहरू बनाउन सफल भएको, आधारभूत 15 विद्यालयहरूमा पनि सुविधा सम्पन्न विद्यालयहरू सम्पूर्ण भौतिक पूर्वाधार क्षेत्रको हिसाबले बनाउन सफल भएको, स्वास्थ्य क्षेत्रको हिसाबले 5 स्वास्थ्य चौकी पनि हामीसँग राम्रो चाहिँ अब सञ्चालन गर्न सकिरहेको अवस्था थिएन, अहिले हामीले त्यसलाई विस्तार गरेर सेवा क्षेत्र विस्तार गरेर लगभग 13 स्थानमा चाहिँ स्वास्थ्य चौकीहरू हामी चाहिँ आधारभूत स्वास्थ्य केन्द्र समुदाय इकाइ गरेर 13 स्थानबाट स्वास्थ्य सेवाहरू हामीले नियमित रूपले उपलब्ध गराउन सफल भएको छ. भौतिक पूर्वाधार क्षेत्रको हिसाबले पनि हामी निकै फड्को मानेको छ. जस्तो खानेपानी क्षेत्रको हिसाबले पनि तपाईँको चाहिँ हिजो चाहिँ अब चाहिँ मोहनमा पानी भएको घरसम्म ल्याउन नसक्ने अवस्थालाई यही घर एक धाराको अभियानकै रूपमा सञ्चालन गरेर करिब 3200 घरधुरीको 2200 घरधुरीमा चाहिँ खानेपानी पुर्याउन हामी सफल भएको छ. त्यसो हेर्दाखेरि भौतिक पूर्वाधार क्षेत्रको विकासको हिसाबले पनि हामी निकै अगाडि छौँ. अब त्यसपछि तपाईँको चाहिँ आर्थिक विकास क्षेत्रको हिसाबले पनि अहिले महाभारत गाउँपालिका निकै अगाडि बढेको छ. हिजो चाहिँ हामीसँग चाहिँ बजार अभावको कारणले गर्दा त्यहाँ केही उत्पादनहरू चाहिँ हुन सकेको थिएन भने तपाईँले सुन्नुभएकै होला, देशभरकै जनसमुदायले सुनिराख्नु भएको छ, यो अहिले महाभारत गाउँपालिकाको चाहिँ असल अभ्यासको रूपमा जसले रोप्छ कफी बोर्ड उसले दिन्छ बिस्को नोट अभियानले एउटा सार्थकता पाएको छ. हिजो चाहिँ महाभारत गाउँपालिकामा केही पनि उत्पादन हुँदैन, के गर्ने होला भन्ने सारा मान्छेहरू निराश हुन्थे. आज चाहिँ महाभारत गाउँपालिकामा चाहिँ उत्पादनमा चाहिँ लाग्ने, उत्पादन पनि कफी लाग्ने, कफीमा लाग्ने भन्ने एउटा अभियान हामीले सञ्चालन गरेको छ. जुन अभियान चाहिँ अहिले चाहिँ नेपाल सरकारले अहिले असल अभ्यासभित्र छनौट गर्दाखेरि चाहिँ महाभारत गाउँपालिका चाहिँ बागमती प्रदेशकै एक मात्र चाहिँ असल अभ्यास गर्ने गाउँपालिकाको रूपमा पर्न सफल भएको छ. यो विषय चाहिँ नेपाल सरकारले गरेको चाहिँ स्थानीय चाहिँ विकास मन्त्रालयले गरेको पनि चाहिँ सूचाङ्कमा पाउन सक्नुहुन्छ. हालसालै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सूचाङ्कको हिसाबले हेर्नुहुन्छ भने नेपालको कफी उत्पादनको हिसाबले 100 बढी चाहिँ उत्पादनको हिसाबले कफी उत्पादन भएको पालिका महाभारत गाउँपालिका हो भन्ने कुरा चाहिँ अस्ति भर्खरै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको अध्ययनबाट पुष्टि भएर त्यो चाहिँ महाभारत गाउँपालिकालाई सम्मान समेत गरेको
1: होइन. बेरोजो पनि राम्रैसँग फर्चुर गर्नु भएको छ होइन, बेरोजो छैन नि तपाईँको कार्यक्रम.
0: आउँदैछु त्यो चाहिँ अब त्यो चाहिँ सम्पन्न भएको छ. त्यति मात्र होइन, नेपालको 100 बढी ग्रेडको कफी उत्पादन हुन्छ, ए ग्रेडको कफी उत्पादन हुन्छ कहाँ भनेर सोध्नुहुन्छ भने त्यो चाहिँ महाभारत गाउँपालिका उत्पादन हुन्छ भन्ने कुरा चाहिँ चिया तथा कफी विकास बोर्डको अस्तिको चाहिँ राष्ट्रिय च्याम्पियनसिपमा चाहिँ भाग लिँदाखेरि महाभारत गाउँपालिका 2 र 3 88 ग्रेडसहित चाहिँ 86 ग्रेडसहित 2 84 ग्रेडसहित 3 पनि पर्न सफल भएको छ. ए ग्रेडको कफी हुनाले चाहिँ 80 माथि चाहिँ प्रायः सबै ठाउँको कफीहरू चाहिँ ए ग्रेडको कफीहरू उत्पादन हुने, नेपालकै 100 बढी कफी उत्पादन हिसाबले चाहिँ महाभारत गाउँपालिका पर्न सफल भएको कुरा तपाईँको चाहिँ तपाईँले अब थाहा पाइरहनु भएको
1: छ.
0: त्यसपछि अब तपाईँले जुन बेरोजो कुरो गर्नुहुन्छ भने नेपालको इतिहासमा एउटा देशैभरि बेरोजो बढ्दै गएको अवस्थामा गत सालको मात्रै तपाईँले हेर्नुहुन्छ भने स्थानीय तहहरूको बेरोजो 27 अरब हारारीमा पुगेको थियो, यो अहिले 19 अरबमा झरेको छ. स्थानीय तहहरूले धेरै राम्रो अभ्यास हुने गरेको छ. त्यसमध्येबाट महाभारत गाउँपालिकाको पनि एउटा जुन चाहिँ नि उपलब्धिको चाहिँ प्रचार प्रचारले पनि यसले एउटा अभियान चलाएको जस्तो मलाई महसुस भएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घले यो अभियान चलाइसकेको अवस्था छ। विगत 3 वर्षदेखि लगातार सुन्ने बिरुजु भएको पालिका महाभारत गाउँपालिका मात्रै हो, जो चाहिँ 60, 61 र 62 वर्ड डिभिजन हेर्नुहुन्छ भने महाभारत गाउँपालिका सुन्ने बिरुजुमा पर्न सक्नुहुन्छ।
1: होइन, अब एउटा कुरा के हजुर, जस्तो अब त्यहाँका पर्यटकीय गन्तव्यहरू छन्, होइन, धार्मिक सम्पदाहरू छन्, सांस्कृतिक सम्पदाहरू पनि छन्, बौद्ध गुम्बाहरू छन्, किरात तामाङ अन्य समुदायका परम्परागत संस्कृतिहरू, हाइकिङ गर्नका निम्ति पनि एकदमै राम्रो ठाउँ बन्न सक्छ त्यो चाहिँ, होइन, यो पर्यटनको हिसाबले तपाईँहरूले कस्तो खालको फड्को मार्नुभयो यो अवधिमा?
0: हामीले म यही आउँदै थिएँ, हामीले पहिलो नम्बरमा पूर्वाधार निर्माणको क्षेत्रलाई विशेष सूची नै तयार पारेर काम अगाडि बढाउने काम गर्यौं। त्यसपछि तपाईँले जुन पर्यटनको क्षेत्रको कुरा गर्नु भएको छ, अहिले भौतिक पूर्वाधारको विकास सँगसँगै पर्यटन क्षेत्रको विकासको पूर्वाधार जोडिने हिसाबले हामीले के प्लानहरू अगाडि आएको छ, योजनाबद्ध विकासले नै विकास बढाउन सकिने रहेछ, भिजनले मात्रै भर्ती विकास गर्न सकिने रहेछ भन्ने उदाहरण चाहिँ एउटा मात्र हो, त्यो चाहिँ हामीले बनाउन सफल भएको छ। तपाईँले जुन पर्यटन क्षेत्र सुरु गर्नुभएको छ, प्रमुख पर्यटन क्षेत्र चाहिँ हाम्रो कृषि पर्यटनको रूपमा हामीले विकास गर्ने भन्ने हामीले निर्णय गरेका छौँ। त्यो भनेर चाहिँ के हो भन्दाखेरि, पहिला हामी इलाममा हेर्न जान्थ्यौँ, त्यो पर्यटक जुन आन्तरिक पर्यटकहरू बाह्य पर्यटकहरू भित्राउने काम चाहिँ इलाममा चिया मार्फतद्वारा, अहिले महाभारत कफी पर्यटनको रूपमा विकास गर्ने, यो कफी हेर्नका लागि चाहिँ हामीले देश विदेशका सारा मान्छेले चाहिँ महाभारतमा ल्याउने भन्ने हाम्रो उद्देश्य थियो। त्यो उद्देश्य अनुरूप चाहिँ गत सालदेखि चाहिँ यो उद्देश्य राखेर काम अगाडि बढाएको अवस्था थियो। त्यही फल त हामीले गत सालको यो अभियानमा चाहिँ लगभग 100 बढी चाहिँ बाहिर पर्यटकहरू भित्रिएको हाम्रो तथ्याङ्कमा छ, होइन। त्यसले गर्दा कफी हेर्नकै लागि पनि चाहिँ तपाईँको चाहिँ पोखरा गुल्मीदेखि नुवाकोटदेखि सारा मान्छेहरू आउनु भएको छ, त्यो गुल्मीदेखि मात्रै होइन, त्यहाँदेखि मान्छे आउनु भएको छ, तापनदेखि मान्छे, कोरियादेखि मान्छे आउनु भएको छ, यो सारा मान्छेहरू हेर्नको लागि महाभारत बनाउन सफल भएको थियो। एउटा पर्यटक क्षेत्र, पर्यटक क्षेत्रको हिसाबले महाभारत सम्भावना भएको कफी पर्यटक क्षेत्रको विकास गर्ने भन्ने हाम्रो योजना एउटा छ। दोस्रो कुरो के भने, हाइकिङको हिसाबले महाभारत अहिले बनिराखेको छ, यो सम्पन्न भइसकेपछि महाभारत यो हाइकिङ चाहिँ जुन महाभारत गाउँ महाभारत रेन्ज रेन्जबाट बनेको हुनाले महाभारत रेन्ज सङ्घीय सरकारको महाभारत ट्रेल पनि यो हाइकिङको हिसाबले अत्यन्तै सक्ने सम्भावना छन्। यो पनि हामीले अगाडि बढेको अवस्था छ। त्यसभित्र हाम्रा के जस्तो महाभारतसँग महाभारत र रुचि जोडिएको क्षेत्रहरू जस्तो चाहिँ त्यसले त्यसपछि चाहिँ भूमिजुली यो चाहिँ रुचि महाभारत जो यिनीहरूमा चाहिँ धार्मिक पर्यटकहरू पनि सम्भावनाहरू पनि छ। भूमिजुली टावरका अब त्यसपछि अलिक उता सकेपछि तपाईँको चाहिँ तपाईँको चाहिँ झ्याङले खुँदै जाने चाहिँ क्षेत्रलाई चाहिँ पर्यटक क्षेत्र चाहिँ त्यसपछि अर्को चाहिँ अब चाहिँ महाभारत चाहिँ पञ्चसम बुद्ध मूर्ति निर्माण अन्तिम चर्चा छ, त्यसपछि अझै पनि देखाएको छ। यो क्षेत्रहरूलाई पनि हामी गर्ने हिसाबले योजनाबद्धै काम अगाडि बढाइसकेको अवस्था छ। त्यसले गर्दा योजनाबद्ध हिसाबले हिजो महाभारतको मान्छेहरू जाने अब जानकै लागि किन जानु पर्यो के जाने भन्ने थियो, अब महाभारत जाउँ भन्नेसम्म हामीले बनाइराखेको अवस्था छ। त्यही भएर नेपाली बस यहाँले चलन भएको पवित्र कार्यक्रमबाट के पनि सबैले सुन्न पाउनुहुनेछ। अब महाभारतमा के जान्छ भन्दा महाभारतमा एक पछि कफी हेर्न जाने, त्यसपछि अरू सम्भावित कफीका बाहेक अब चाहिँ त्यहाँबाट जान सकिने सम्भावना भनेको अब हामीले चाहिँ जसरी चाहिँ अब तपाईँको काठमाडौँबाट तपाईँको चाहिँ यो के भन्छ कुली खानेको बाटो जानुपर्ने पछि चाहिँ मुखको बाटो जहाँ हुने अवस्था थियो, त्यो चाहिँ रामेछापको मान्छे त्यो सिन्धुलीको मान्छेहरूले आउनु निकै गाह्रो भएको थियो। अब

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: गल्फ पनि जीसीसीको छवटा देश र मलेसिया गरेर टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्छ हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थे सातवटा देशहरूको लागि। हालाकि 170 भन्दा बढी देशमा नेपालीहरू कार्यरत रहेको भनेर भनिन्छ। वैदेशिक रोजगार विभागको वार्षिक तथ्याङ्कहरूलाई हेर्दाखेरिमा पनि कुनै पनि वर्षको वार्षिक वर्षभरिको मात्रै हेर्दाखेरिमा नि त्यो 100 सवा 100 भन्दा बढी देशमा हरेक वर्ष गएको देखिन्छ। तर सातवटा देशकै रेसियो चाहिँ 95% भन्दा बढीसम्मको संख्यालाई हिट गरिरहेको हुन्थ्यो भने पछिल्ला वर्षहरूमा अथवा अस्ति भर्खरै साल तमामी भएको हाम्रो आर्थिक वर्ष 2082-83 लागि पनि हेर्दाखेरिमा र पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो जुन रेसियो छ यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। त्यो 95% गल्फ र मलेसियाको निर्भरता चाहिँ त्यो प्रतिशत चाहिँ झरेर क्रमशः तलतिर आइरहेको छ भने युरोप, जापान, कोरिया लगायतका कोरियाको त यो ईपीएस सिस्टम छ, अब हुन त यो अर्को सिस्टमबाट पनि जानको लागि खुला गर्ने भन्ने जुन कुरा छ त्यसले गर्दा बिस्तारै बढ्दो भनेको खास गरिकन युरोपमा चाहिँ बढेको देखिन्छ र अरू गन्तव्यमा नै बिस्तारै बढेको देखिन्छ अनुपातिक हिसाबले। हालाकि संख्या चाहिँ गएको वर्षको मात्रै हेर्दाखेरिमा पनि 5 लाख भन्दा माथि नै फेरि पनि गल्फ र मलेसिया नै गएको देखिन्छ। त्यसो हुँदाहुँदै पनि अरू देशहरूमा नै बिस्तारै आकर्षण चाहिँ बढेको देखिन्छ र जाने क्रम चाहिँ बढेको देखिन्छ।
4: यो अघिल्लो वर्षको कुराकानी गरौं न, विशेष गरी अघिल्लो वर्षको दर हेर्दाखेरि खाडीको तुलनामा अरू क्षेत्रमा जानेहरूको संख्या चाहिँ कस्तो छ त्यो?
3: जस्तो हामीले हेर्दाखेरिमा यो युरोपियन देशहरू चाहिँ टप 10 भित्र आउने भनेको चाहिँ यो कहिले आउला र भने हात पनि लाग्थ्यो कहिले कहिले, हामी यो वर्षौंदेखिको डेटाहरू खेलाइरहँदाखेरिमा गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ। साइप्रस, इभन यो टर्की अनि पोर्चुगल लगायतका देशहरू पनि उल्लेखनीय संख्यामा चाहिँ ती देशहरूमा चाहिँ गएको देखिन्छ। त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू केही गेटवेहरू बनेको देखिन्छ। सन् 2017-18 पोल्यान्ड चाहिँ एउटा मुख्य गेटवेको रूपमा देखिन्थ्यो भने पछिल्ला वर्षहरूमा चाहिँ रोमानिया चाहिँ एकदमै प्रमुख गन्तव्य देखिन्छ भनेदेखि यो साइप्रस लगायतका टर्की नै पनि हो, सेसेल्स लगायतका देशहरू, इवन यो हुनसक्छ यो टीआर र पीआर जो पर्मानेन्ट रेसिडेन्सीको बढी चाहना हुन्छ युरोपमा बसोबासै गर्ने परिवार लैजाने खालको भइदियो भने क्या गजब हुन्थ्यो भन्ने चाहनाहरू पनि कयौंमा देखेको छ र कतिपय मोटिभेटिङ फ्याक्टर पनि त्यो देखिन्छ। त्यो हिसाबले हेर्दाखेरिमा पोर्चुगल पछिल्ला वर्षहरूमा चाहिँ पोर्चुगलमा पनि त्यही हिसाबले जाने क्रम चाहिँ र आकर्षण चाहिँ बढेकै देखिन्छ।
4: कुनै समयमा चाहिँ वैदेशिक रोजगारीमा तपाईँले सुरुमा पनि भन्नुभएको थियो खाडी देशहरूमा जानेको संख्या अलिकति बढ़ी थियो, अहिलेको समयमा चाहिँ युरोपका केही देशहरूमा पनि टप 10 स्थानमा चाहिँ परेका छन् भन्ने कुरा गर्दाखेरि गन्तव्य देशहरू अब डाइभर्ट हुने अवस्थामा भनौँ अथवा नयाँ गन्तव्यहरू बन्न लागेका छन् भनेर पनि बुझ्नुपर्ने हुन्छ।
3: एकदमै यसका पछाडिका केही कारणहरू छन्, त्यो कारणहरू चाहिँ एउटा दुईटा मात्रै नभएर अब जस्तो उदाहरणको लागि के हुनसक्छ भने 2-4 वर्ष 6-8 वर्ष बसेर गल्फ नै सही मलेसिया नै सही थोरै पैसा जोगाड पनि भयो अनि त्यस पछाडि कतिपय नेपालीहरूले मल्टिनेसनल कम्पनीहरूमा नै यी गल्फ र मलेसियामै पनि मल्टिनेसनल कम्पनीहरूमै पनि काम गर्नुभएको अनि त्यसपछि ती कम्पनीहरूका जो माउ कम्पनीहरू छन् अथवा अन्य देश युरोप खास गरिकन युरोपमा रहेका जो कम्पनीहरू छन् ती कम्पनीहरूमा कसरी जान सकेला भनेर आफैले खोजी गरेको वा युरोप लगायतका देशहरूमा चाहिँ क्रमशः बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गयो।

0: कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाई हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ भन्ने यी खालका कनेक्सनहरू चाहिँ मुख्य रूपमा देखिन्छ भने, अर्को चाहिँ के पनि देखिन्छ भने पैसा पछिल्ला वर्षहरूमा हो कतिपयको चाहिँ वैदेशिक रोजगारीको क्रममा भने अनुसारको काम भने अनुसारको कमाई नहुँदाको कारणले गर्दाखेरिमा पहिला विदेश जानुभन्दा अगाडिको जस्तो आर्थिक वर्ष आर्थिक आफ्नो अवस्था थियो त्यो अवस्थाभन्दा अझ अवस्था खस्केर गएको बिग्रेर गएको पनि उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन् वैदेशिक रोजगारको विफलताको कारणले गर्दा। तर संघर्ष त छ, चुनौती पनि छ, गएको जाँदाखेरिमा जुन लिएको ऋण हुन्छ त्यो ऋण तिर्नको लागि नै लामो समय काम गरेको चाहिँ पैसा त्यसमा लगाउनु पर्ने हुन्छ र पनि केही पैसाहरू बचेको छ अनि त्यो पैसाहरू बचाएर कतिपयले नेपालै फर्केर केही उद्यम गर्छु अब भयो विदेश जान्न भन्नेहरू पनि हुनुहुन्छ भने कतिपय चाहिँ अलि पैसा जोगाड गर्न सके भने म आकर्षक गन्तव्य देश जान्छु अलि ठूलो पैसा तिरेर भनेर भन्ने रहेछ। अनि यो युरोपहरू खास गरिकन अहिले पछिल्लो समयमा चाहिँ जो बढोत्तरी भएको चाहिँ जुन युरोप गन्तव्य छ त्यसको लागि चाहिँ अलि ठूलो पैसा पनि चाहिने। पहिला पहिला वर्षहरूमा चाहिँ ओहो त्यतिको पैसा मसँग कहाँ हुन्छ र म जान सक्दिनँ, मैले रोज्ने त खाडी र मलेसिया नै हो भन्ने पनि एउटा फ्याक्टर हो भनेदेखि, अलिकति पैसा जोगाइसके पछाडि चाहिँ म एकफेर अलिकति जोगाएको पैसा अलिकति बरु ऋण थप्छु अनि म युरोपै जान्छु भन्ने यो फ्याक्टर पनि नपत्याउँदो तरिकाले यो फ्याक्टरले पनि काम गरेको देखिन्छ। भनेको कारणहरू विभिन्न हुन सक्छन् तर आकर्षण चाहिँ अरू देशहरूमा बिस्तारै बढ्दै गएको। अनि अर्को एउटा कारण चाहिँ गल्फ खास गरिकन गल्फमा चाहिँ के भने जुन यो एब्युसिभ र एक्सप्लोइटेटिभ अवस्था छ नि त्यहाँ ज्यादा ती अन्यत्र पनि हुन्छन्, अन्यत्र चुनौती नै छैनन्, युरोपमा चुनौती नै छैन, अमेरिकामा चुनौती नै छैनन् भन्ने अर्थमा लिनु चाहिँ पक्कै पनि हुँदैन, चुनौती छन्। तर चुनौतीको मात्रा चाहिँ यो गल्फमा चाहिँ बढी मात्रामा छ, त्यहाँ लेबर राइटका कुराहरू एउटा फ्रिडमका कुराहरू अत्यन्तै काली लाग्दो अवस्था पनि छ, फोर्स लेबरको अवस्थाहरू हुन्छन्, कतिपय अवस्थामा यो हेल्थ एन्ड सेफ्टीका कुराहरू पनि छन्, यो नागरिक तथा राजनीतिक अधिकारकै कुराहरू पनि छन्, ती अधिकारहरू प्राप्त गर्नको लागि त के कल्पना नै गर्न नगर्न मतलब कल्पना नै गर्न नसक्ने अवस्थाहरू पनि छन्। त्यसले गर्दा भयो साह्रै समस्याले पिल्सिएको थिए यसैलाई पनि मैले विकल्पको रूपमा माने तर सकेसम्म चाहिँ योबाट उम्कन चाहन्छु भन्नेहरू चाहिँ अन्यत्र नै जान प्रयत्न गर्नुहुँदो रहेछ। त्यसैको परिणामस्वरूप नै पछिल्ला वर्षहरूमा चाहिँ अन्यत्र पनि फैलिँदै गएर जानुको कारण चाहिँ त्यो पनि रहेछ।
1: दक्षता अनुसारको स्तर वृद्धि भनेर बुझ्ने कि होइन, अब दक्षता त पुरानै जस्ताको तस्तै हो, अलिकति चाहना आकांक्षा चाहिँ अलिकति फराकिलो भएको भनेर बुझ्ने।
0: यसमा अर्को कारण एउटा दक्षता पनि हो किनभने क्रमशः काम गर्दै जाँदाखेरिमा विदेश बुझियो नि देश खाएर शेष हुने भनेर भन्ने खालको जुन हाम्रो चलन चल्तीको भाषा छ नि, गएर कामहरू गरिसके पछाडि त्यो मल्टिनेसनल सेटअपहरूमा काम गरिसकेपछि विदेशको सिस्टमहरूमा काम गरिसके पछाडि चाहिँ दक्षता पनि बढ्दो रहेछ एक। अर्को चाहिँ के पनि छ भने नेपालमै पनि यो सिपसँग सम्बन्धित तालिमहरू हालाकि त्यो कति प्रभावकारी छ त्यो आफ्नै ठाउँमा छ, त्यो त्यति धेरै प्रभावकारी बनाउन सकेको छैन तर विगतको तुलनामा त केही फड्को चाहिँ मारेकै छ। त्यो सिप पनि हातमा भइसके पछाडि र अलिकति जोगाड गरेर पुँजी पनि पुँजी भनेको मतलब यो जुन वैदेशिक रोजगार जानको लागि तिर्नुपर्ने जुन लागत छ, हालाकि त्यो लागत कसले तिर्नुपर्ने भन्ने छुट्टै विषय छ तर लागत त तिर्नु परेकै छ। त्यो लागत युरोपहरूको लागि गल्फ र मलेसियाको तुलनामा अरू देशको लागि अलिक बढी नै पर्छ, त्यो लागतको पनि जोगाड अलिकति गरिसकेपछि र अलिकति सिप पनि भइसकेपछि आँट पनि आउँदो रहेछ। त्यो एउटा चाहिँ सिप पनि एउटा प्रमुख कारण चाहिँ हो।
1: अमेरिका इरानको युद्धको कारणले चाहिँ अलिकति सहयोग गर्यो भन्न मिल्छ कि मिल्दैन?
0: अब यो कस्तो हुँदो रहेछ भने मान्छेसँग विकल्प नभइसके पछाडि अलि ठूलो र अलिक चुनौतीपूर्ण आँट पनि गर्नुपर्ने अवस्था बाध्यता नै हो, त्यो त्यसमा पुग्या हो कि जस्तो देखिन्छ किनभने यो गल्फको जुन रोजगारी छ त्यसले चाहिँ यहाँ चुलो बलिरहेको थियो, रहरहरू पूरा गर्नको लागि एउटा माध्यम बनिरहेको थियो, बेरोजगारीको समस्याको तत्कालको सम्बोधन गरे अब तत्काल पनि भन्ने रहेन जस्तो देखिन्छ किनभने 20 वर्षसम्म पनि वैदेशिक रोजगारीमै रहिरहेकै अवस्थाहरू देखियो। मैले पहिलो वर्षहरूमा यो विषयमा काम गर्न थालेको अहिले 21 वर्ष भएछ, पहिलो पहिलो वर्षहरूमा चाहिँ यो अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्न जाँदाखेरिमा चाहे माइग्रेन्ट वर्कर नै हुनुहोस् चाहे उहाँका परिवारहरूसँग कुराकानी गर्दाखेरिमा अन्तर्वार्ताहरू गर्दाखेरि फर्स्ट टाइमरहरू काफी मात्रामा भेटिन्थ्यो, दोहोऱ्याउनेहरू तेर्याउनेहरू नगण्य भेटिन्थ्यो भने अहिले चाहिँ फर्स्ट टाइमर भेट्नै मुस्किल छ भने जस्तै यो उहाँहरूको त्यो निर्भरता चाहिँ एउटा त्यसले एउटा लाइफ लाइनको पनि काम त गरेकै थियो, चुनौती त थियो नै, तर त्यही नै पनि त्यसकै पनि लगभग लगभग यो अहिलेको गल्फको कारणले गर्दाखेरिमा एक त कम्पनीहरू कतिपयले काम रोका राखेका छन्, केहीले बन्द पनि गरे थोरैले, अनि कतिपयमा चाहिँ कस्तो पनि भएछ भने ओहो यस्तो किसिमको युद्ध भइरहेछ, युद्ध विराम पनि भयो, फेरि उल्लङ्घन पनि भयो, आएर ड्रोनहरू नै खसिरहेछन्, ठूलो संख्याका आप्रवासी संख्याका आप्रवासीहरू हताहती भयो, नेपाली नैहरूको पनि मृत्यु भयो अनफर्चुनेटली, न त उहाँहरू त्यो वार प्रोन एरियामा हुनुहुन्थ्यो, सिभिलियन एरियामै हुनुहुन्थ्यो, भनिसकेपछि ज्यानै पो जान्छ कि बरु अलिकति चुनौती सामना गरेरै भने पनि अर्को गन्तव्यतिर पो लाग्ने कि भन्ने चाहिँ यो यो फ्याक्टरले कन्ट्रिब्युट चाहिँ गरेको छ, तर सिग्निफिकेन्ट कन्ट्रिब्युट चाहिँ त्यति हो कि होइन यो चाहिँ क्वेसनेबल नै छ, तर यसले पनि थोरै चाहिँ अब भयो गल्फतिर होइन प्रयत्न नै अन्त गर्छु भन्ने पनि त्यो चाहिँ छ। अब यसैले चाहिँ अब जुन हाम्रो झन्डै झन्डै 8 लाखको संख्याको श्रम स्वीकृतिमा यता गल्फबाट विथड्र गरेर अर्को डेस्टिनेसनमा जाने फ्लो बढेकै कारणले भनेर भन्न चाहिँ कतिको सकिन्छ, त्यो चाहिँ यकिन गरिहाल्ने बेला चाहिँ भइरहेको छैन, त्यो इन्फ्लक्स सिचुएसन चाहिँ होइन, तर अलिअलि थोरै बहुत चाहिँ कन्ट्रिब्युट गरेको चाहिँ जस्तो हामीले नै पनि यो वर्करहरूसँग इन्टरभ्यूहरू गर्दाखेरिमा युरोप जानेहरूसँग कुराकानी गर्दाखेरिमा किन त भन्दा होइन गल्फमा के हो ज्यानै जाला जस्तो छ, बरु अलि ऋण थपेर भने पनि अलिकति अनिश्चितता भए पनि जे पर्छ सामना गर्ने, बरु अर्कैतिर चाहिँ लाग्ने ज्यानै जोखिम भयो भने त के गर्ने भन्ने खालको रेस्पोन्डेन्टहरू पनि भेट्यौं हामीले। नगर्ने छ थोरै छ तर त्यो पनि भेटिन्छ भनेपछि यो पनि एउटा कन्ट्रिब्युटिङ फ्याक्टर चाहिँ हुनसक्छ। यो नेपालीहरू र थोरै हामीले इन्टरेक्ट गरेको संख्यालाई मात्रै आधार मानेर कुरा गर्दाखेरिमा चाहिँ मैले अहि बताएको कुरा हो, तर अहिले त गल्फमा त एक किसिमको ठूलै महामारी छ नि त, त्यसले गर्दाखेरिमा ओभरअल जुन लेबर फोर्सको कुरा गर्ने हो भने त्यसले चाहिँ यो लेबर फ्रन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ।
1: पहिला भनौँ न खाडी गइसकेपछि अब चाहिँ 2-4 वर्षको अनुभव लिइसकेँ, अलि 2-4 भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके, अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लान पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छु भने त्यो दर चाहिँ कतिको छ?
0: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्न र बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन, तर सरसर्ती युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा यति वर्ष दुबईमा बसे, यति वर्ष मलेसियामा बसे, अनि त्यस पछाडि चाहिँ यता लागे भन्नेहरू चाहिँ प्रशस्तै भेटिनुहुन्छ। यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलि मुस्किल छ, तर पहिलो वर्षहरूमा यी गन्तव्यहरू भनेको हाम्रो पपुलर डेस्टिनेसनमा काम गर्नेहरू नै यो लो स्किल र मिडियम स्किलमा काम गर्नेहरू चाहिँ प्रशस्तै हुनुहुन्छ। मैले अहिलेलाई त्यसरी भने ठ्याक्कै दर बताउनु चाहिँ अलि मुस्किलै हुन्छ।
1: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
0: यो अध्यागमनको त अलिकति विचित्रको छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ एक, अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरिमा यो भिजिट भिसाका नाममा तस्करी गर्ने र यो मानव बेचबिखन गर्ने जुन मात्रा एकदमै बढेको थियो नेपालमा पनि 1-2 वर्ष अगाडि निकै ठूलो चर्चाको विषय पनि बन्यो, त्यो नीतिहरूलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुप होल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो, तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै भनाइ होइन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका, जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ यो ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उसलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठूला स्क्यान्डलहरू नै पनि भए। अब त्यो त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने, तर जानलाई त रोकिएको थिएन। तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ। वा अर्को पनि छ, किनभने यो नेपालीहरूलाई चाहिँ, नेपाली वर्कफोर्सलाई चाहिँ विश्व श्रम बजारमा नै एउटा इमान्दार, लगनशील, मेहनती भनेर चाहिँ चित्रित गरिएको छ। केही सेक्टरहरूमा त नेपालीहरू चाहिँ पाएसम्म अरूलाई नलिने भन्ने, उदाहरणको लागि यो जस्तो हाम्रो ब्रिटिस गोर्खा सैनिकमा चाहिँ नेपालीहरू जानुहुन्छ, अथवा सिङ्गापुरकै पोलिसिङमा होस्, यो केही सेक्टरहरू छन् नेपालीहरूको चाहिँ इज्जत त्यसरी चाहिँ बनेको छ। त्यो कारणले गर्दाखेरिमा र समग्र श्रम बजारमा पनि हुन त त्यसको प्रचार प्रसार हुन र त्यो इस्टाब्लिस हुन चाहिँ त्यति सकेको छैन, तर जसलाई थाहा छ उनीहरूलाई चाहिँ अहिले नेपालीहरू चाहिँ एकदमै इमान्दार र मेहनती छन्, त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरिमा फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ। विश्व श्रम बजारबाट पनि अलिकति नेपालीहरू पाए भने लैजाने भन्ने पनि कारण हुनसक्छ। जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन, युकेमा जो नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युके गभर्मेन्टले नेपाली नेपाललाई एउटा प्रायोरिटीमा राख्यो नि, त्यो चाहिँ के त भन्दा नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होलान्। त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रेपुटेसन चाहिँ विश्व श्रम बजारमा भएको अथवा त्यो बढ्दै गएको, क्रमशः धिमे तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुन सक्छ।
1: जस समग्रमा बुझ्दाखेरि बजारको माग अनुसार गन्तव्य देशहरूमा पनि पहिलाको अवस्थाबाट अलिकति फेरियो भनेर बुझ्नु पर्यो।
0: हो, एउटा त्यो, अनि अर्को चाहिँ यो जो इन्टरमिडिएरीहरू छन् नि उनीहरूले पनि क्रमशः आफ्नो के भन्छ नि यो क्षेत्र लाई चाहिँ अलिकति विस्तार गरेको, ताकि उनीहरूले फेसिलिटेट गरिदिने हो। त्यसमा एउटा इलिसिट प्र्याक्टिसहरू त होलान् होइन, त्यो त्यो किसिमको प्र्याक्टिसहरू भए तापनि शोषण ज्यादातिका खालका ध्येयहरू पनि उनीहरूको हुँदो हो, त्यो भए तापनि उनीहरूले रोजगारीसँग चाहिँ जोड्नको लागि उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण छ, र उनीहरूले आफ्नो बजार विस्तार पनि गर्दै र सम्पर्क विस्तार पनि गर्दै गएको पनि हुनसक्छ। त्यो पनि अर्को एउटा कारण चाहिँ हो। समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो।
1: गन्तव्य मुलुक परिवर्तन भइसकेपछि यसले रेमिट्यान्समा चाहिँ कस्तो असर गर्छ?
0: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिको अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ। किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिटेन्स यसै बढ्छ, एक। दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसिया भन्दा मानव युरोपमा चाहिँ संख्या वात्तै बढेर गयो भने कमाई पनि वात्तै बढ्छ। त्यसले गर्दाखेरिमा रेमिटेन्स त युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिटेन्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ। तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्न गर्छ। संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ।
1: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा, हामीले सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छ सुरुमा, के फरक छ खाडीमा र युरोपमा? अब संस्कृति पनि फरक हुन्छ होला होइन?
0: हो, पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि, हामीले आफ्नो गाउँठाउँमा देखेको सामान्य साभेल पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ। जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोयमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन। त हो कसको लागि त भन्दाखेरिमा, केही न केही किसिमको स्किल भएको, केही न केही किसिमको दक्षता भएको, जस्तो पूर्वी युरोपतिर का नागरिकहरू चाहिँ सेन्ट्रल अथवा अरू जुन मुख्य मुख्य सहरहरूमा जाँदा रहेछन् त्यहाँका पनि, अनि त्यो पूर्वी युरोपहरूमा चाहिँ श्रम शक्ति खाली हुँदो रहेछ। त्यो श्रम शक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरिमा लो स्किलहरूको खाली हुँदो रहेछ। हो त्यस्तो त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ। त्यहाँका मेसिनेरीहरू चलाउन सक्नेदेखि लिएर इभन त्यसलाई प्रशोधनका कामहरू गर्ने खालको जुन किसिमको स्किलहरू चाहिन्छ त्यो स्किलहरू नेपालमा नबनेको हुनसक्छ। त्यस कारणले गर्दाखेरिमा यहाँ कृषिमा काम गर्नेहरूले त्यहाँ गएर झट्टै काम पाइहाल्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था त छैन, तर पनि केही लो स्किल कामहरू चाहिँ त्यहाँ उपलब्ध छ। त्यसको लागि चाहिँ लो स्किल वर्करहरूले पनि त्यहाँ काम पाउने हुनुभयो, अन्यथा स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ, अन्यथा जसरी अहिले लाखौंको संख्यामा गल्फ र मलेसियामा पाइरहनु भएको छ त्यस्तै त भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन, किनभने त्यसरी पाउन सक्ने सम्भावना न्यून छ अथवा नगण्य छ।
1: यो महिलाहरूको पनि जस तथ्याङ्क बढ़िरहेको छ वैदेशिक रोजगारीमा जाने, अब त्यो यो विशेष गरी यो केयर गिभिङमा अब नर्सको पनि तपाईँले अघि प्रसङ्ग जोड्नु भएको थियो, के छ महिलाहरूको अवस्था हेर्दाखेरि हुन त युरोपमा पनि अलिकति बढ़िया छ भन्ने तथ्याङ्कहरूले देखाउँछ, यता खाडी देशहरूमा पनि गइरहनु भएको हुन्छ, उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्।
0: अब उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जानी गर्नु भएको यथावतै छँदैछ, तर जुन मात्रामा यो संख्या बढ़ेको छ यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तो एडमिनको काम गर्नको लागि, एकाउन्टिङको काम गर्नको लागि, ब्युटी पार्लरहरूमा काम गर्नको लागि, क्लिनिङ सेक्टरमा काम गर्नको लागि, अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू, यङ महिलाहरू त्यसरी जानी गर्नु भएको छ। अनि सुरु सुरुका वर्षमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो, ए महिलाहरू त घरमै बस्ने हो नि त, कहाँ बाहिर जाने हो, बढी से बढी घर बाहेक जागिर खान जाने हो, आफ्नो शहर छोडेर अर्को शहरमा जानेलाई नै पनि दुईपटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो, अन्यत्र देशमा पनि थियो, महिलाहरूको सन्दर्भमा यो परापूर्वकालदेखि हुँदै आएको जुन लैंगिक विभेद छ यो नेपालमा मात्रै सीमित त थिएन, नेपालको सन्दर्भको कुरा गर्दाखेरिमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने, अथवा हाम्रो ऐनले नै पनि जस्तो वैदेशी रोजगार ऐन 2042 महिलाहरूको वैदेशी रोजगारीलाई अस्वीकार त गरेको थिएन, तर पुरूषको परनिर्भरतामा राखिदिएको थियो, स्वीकृति चाहिने, परिवारको स्वीकृति लिनुपर्ने भन्ने किसिमको हाम्रो कानूनै त्यस्तो बाटा चाहिँ हामी अहिले आएर होइन महिला पनि इक्वेल समानता छ मात्रै नभएर महिलालाई विशेष प्रोटेक्सन र विशेष सहुलियत दिनुपर्छ भन्ने वर्तमान वैदेशिक रोजगार ऐनको थोरै भए पनि मकसद त्यो देखिन्छ। यी कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेशन, परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेशनहरूका पनि कारणले गर्दाखेरि यो बढ़ोत्तरी आएको हो, र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो। डोमेस्टिक भनेर जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम काबिल महिलाहरू जो प्रशासन हाकेर बस्नुभएको छ, जो म्यानेजरियल पोजिसनहरूमा पुग्नुभएको छ, थोरै नै सही त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरिमा पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जो नजरिया छ राज्यको, जसमा चाहिँ यो रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाइएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाइएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाएको छ, त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने, त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य यो जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको सन्दर्भमा पनि, र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भनेर आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटक पटकका संवादहरूमा यो विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन्, यो विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन। यसले गर्दाखेरिमा महिलाहरूको अवस्थासँग सम्बन्धित जुन यहाँको प्रश्न थियो, संख्या त बढेकै छ तर अवस्थामा चाहिँ चुनौतीपूर्ण नै छ। चुनौतीपूर्ण बनाउनको लागि विभिन्न कारणहरू छन्, त्यो कारण मध्येमा मुख्य कारण चाहिँ हाम्रो विभेदकारी पोलिसी नै हो। त्यो पोलिसीलाई अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन। अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन, लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त सुरु गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्न सम्भव थियो। त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ। यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मल्ली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़ाइरहेको छ। यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको वैदेशिक रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उचो रहन्थ्यो र संख्या तुलनात्मक रूपमा बढ़थ्यो। त्यो बढ्नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक वा बेठिक भन्ने डिस्कसन पृथक विषय हो, तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यहीँ बसिरहनु भन्दा त म बरु विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि, सिप पनि सिक्छु, यो हिंसाबाट पनि उम्किन्छु वा यो बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्ट टर्म नै सही सल्युसन मेरा लागि हुन्छ भन्नेहरूको लागि मार्ग प्रशस्त गरेन। मूलत जोखिमपूर्ण अवस्थामा धकलियो, समग्रतामा महिलाहरूको अवस्था चाहिँ यो नै रहेको छ, हालाकि संख्या चाहिँ बढेकै छ।
1: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: युरोपतिर जानेको आकर्षण बढ़िरहेको छ भन्ने तपाईँले सुरुमै बताइसक्नु भएको छ। आकर्षण त बढ़ेको छ, तर चुनौती र समस्याहरू पनि त बढ्छन् होला त्यो सँगसँगै।
3: चुनौतीहरू एकदमै बढ़ी छन् अथवा चुनौती यथावत छन्। यो चाहिँ खासै के त भन्दाखेरिमा यो अनरेगुलेटेड जस्तो देखिन्छ, किनभने कुन देश जानको लागि कति चाहिँ लागत लाग्ने भन्ने कुराको पनि कुनै निर्धारण गरिएको छैन। जति मन लाग्यो त्यति, जति चार्ज गर्न मन लाग्यो उति चार्ज गर्नेहरूले गरेकै छन्। अनि अर्को चाहिँ दोस्रो कुरा के छ भनेदेखि, यो धेरै जस्तो श्रम स्वीकृतिहरू चाहिँ हालाकि यो रिक्रुटमेन्ट एजेन्सी, जो प्राइभेट रिक्रुटमेन्ट एजेन्सीहरू जो दर्तावाला छन्, उनीहरूले नै फेसिलिटेट गरेको देखिन्छ। तर उनीहरू आफू सिनमा नपर्नको लागि उनीहरूले व्यक्तिगत श्रम स्वीकृति चाहिँ निकालिदिन्छन्, ताकि कुनै जोखिम परेछ भनेदेखि उनीहरूको कहीँ पनि एकाउन्टेबिलिटी देखिँदैन, उनीहरू पिक्चरमा कतै पनि देखिँदैनन्। र फेरि यतापट्टि श्रमिकलाई पनि के छ त भन्दाखेरिमा, तपाईँलाई म व्यक्तिगत श्रम स्वीकृति निकालिदिन्छु नि भन्दा उसले मंजूर गर्छ, किनभने उसलाई के छ भने युरोप चाहिँ पुग्न पाएँ भने केही वर्ष बसिसके पछाडि त त्यहाँ त पर्मानेन्ट रेजिडेन्सी हुन्छ भन्ने किसिमको एउटा अब त्यसलाई यथार्थ भनौँ अथवा भ्रम भनौँ, कतिपय मैले त्यो किन भनेको भने कतिपयको लागि यथार्थ पनि भएको छ, कतिपय चाहिँ वर्षौंसम्म त्यहाँ चाहिँ बसे तापनि उहाँहरूको पर्मानेन्ट रेजिडेन्सी भएको छैन। तथापि उहाँहरूको एउटा मोटिभेटिङ फ्याक्टर चाहिँ के रहेछ भने, सबैभन्दा ठूलो मोटिभेसन चाहिँ के रहेछ भनेदेखि, त्यहाँ गइसके पछाडि त युरोप पुगिसकेपछि एक त काम सहज हुन्छ, अधिकार उल्लंघन र ज्यादती धेरै सहनु पर्दैन, थोर बहुत चुनौती त स्वीकार्य छ, कमाई राम्रो हुन्छ, वर्किङ कन्डिसनहरूदेखि लिएर सबै राम्रो हुन्छ, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ, विकास टेक्नोलोजीदेखि लिएर सबै चिजहरूलाई, एउटा इज्जत पनि उचै हुन्छ युरोप पुगेको भन्नु र मलेसिया, हालाकि काम गर्नुमा त त्यो पौरख गर्नु, आफ्नो मेहनतको कमाई अपेक्षा गर्नु त्यो अन्यथा त होइन, तर पनि गल्फ गएको भनेर भन्नु र युरोप गएको भन्नुमा चाहिँ सामाजिक इज्जत पनि उचो नै हुने, यो सबै चिजहरू हुँदाहुँदै पनि मतलब यी सबै मोटिभेटिङ फ्याक्टरले गर्दा त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। व्यक्तिगत श्रम स्वीकृति निकालिदिने भएको भएर यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, अनि त्यसपछि भनेअनुसारका तलब नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। खालि गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भनेर भन्ने हो, तर अब कसैको लागि बेटर हुनसक्छ, कसैको लागि चुनौती हुनसक्छ। चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिँधमै पुग्ने अवस्था किन पनि हुँदोरहेछ भने, गल्फ जानको लागि मानौ न भने त कसैको लागि 2000 रुपियाँ पनि ठूलो हुनसक्छ, मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन, तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानौ भनेअनुसारको सबै चिजहरू भएनछ र पैसा नै डुबेछ भने नै 1-1.5 लाख मात्रै डुब्छ भने, यहाँ चाहिँ 15 लाख 20 लाख, किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु पर्या हुन्छ। इनकेस भनेअनुसारका चिजबिजहरू भएनन् र फर्किनु पर्यो, अझ उल्टै यताबाट टिकट पठाएर चाहिँ आफू फर्किन पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ, त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उम्कनै नसकेर भए आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ जानेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ।
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो, किनकि जोखिम पनि उत्तिकै छ।
3: 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति भनेर भन्न मुस्किल होला, तर युरोप आफैमा युरोप जाने भनिसकेपछि ओहो त्यो त सुनकै लङ्का हो, औ मेरो त एकदमै म्याजिकै भइहाल्यो, अब त गजबै भइगयो भनेर भनिहाल्ने अवस्था चाहिँ होइन है। चुनौती छन्, चुनौती तपाईँको डे वानदेखि नै छ। अब यो बिचौलियाको जुन चंगुलमा पर्ने जोखिम, गल्फमा पनि नभएको होइन, मलेसियामा पनि नभएको होइन, यहाँ अलिक बढी धारिलो जोखिम हुन्छ यहाँनिर। अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है, त्यो नहुन सक्छ, हुन पनि सक्छ केही एकाध मान्छेहरूको लागि, तर कतिपयको लागि चाहिँ यो चुनौती रहित छ, यो एकदमै गजब भइहाल्छ, ओभरनाइट तपाईँको उलटका पलटका आया पलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ।
2: सिप नसिकी गएकाहरूको मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ। तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए, त्यहाँबाट पनि युरोप अवैध तरिकाले गए भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय?
3: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौँ, सरकार यसमा लागि पर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो। सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो, जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू सम्वादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ, ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ। अब यो यी कुराहरूलाई हेर्दाखेरिमा सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन, तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त। त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनु पर्थ्यो, जुन किसिमका यो शोषणका श्रृंखलाहरूलाई चाहिँ सम्बोधन गर्नका लागि केही पहल कदमीहरू हुनु पर्थ्यो, त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनु पर्थ्यो त्यो अब एकदमै नगण्य अथवा भएकै छैन। जुन मात्रामा र जुन तरिकाले हुनु पर्थ्यो यो भएको छैन। यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कडा शब्दमा भन्यो भने यो त छाडा छ, छोडिदिया छ, यो ज जसको जे जे हुन्छ भइराखेकै छ। अनि जब कुनै नागरिक अप्ठ्यारोमा पर्छ अनि त्यसले एउटा न्यूज बनाउँछ अनि उसले केही निवेदन दिन्छ वैदेशिक रोजगार विभागमा वा सम्बन्धित निकायमा, अनि त्यो निवेदनको केही पछाडि लागेर एउटा दुईवटा समाचारहरू बन्छ अथवा एक दुईवटा केही सोसियल मिडियाको पोस्टहरू हुन्छन्। त्योभन्दा धेरै तात्विक रूपमा, मैले भन्न खोजेको तात्विक रूपमा चाहिँ सरकारको जुन इन्टरभेन्सन जसरी हुनुपर्ने हो, जुन किसिमको फाउन्डेसनहरू बनाउनु पर्ने हो, हाम्रो फाउन्डेसन नै छैन, त्यो चिजहरू चाहिँ भएको देखिँदैन।
2: सरकारले चाहिँ कस्तो तयारी गर्नुपर्ने थियो अथवा सम्झौता प्रक्रिया कसरी गर्नुपर्ने थियो अहिलेको अवस्थामा, किनकि माग अनुसार मान्छेको समय अनुसार चाहिँ मानसिकता परिवर्तन भइरहेको छ र सरकारले त्यही अनुसार चाहिँ पहल गर्दैमा अथवा त्यही अनुसारको प्रक्रिया त अगाडि बढाउनु पर्ने हो।
3: अब यसमा शुरूआत चाहिँ एउटा स्टडीबाट हुनुपर्थ्यो, सरकारसँग त्यो नलेज हुनुपर्छ कि सरकारले चाहिँ अब भनौँ न एकछिनको लागि माल्टा अथवा कुनै एउटा ए भन्ने एउटा कुनै युरोपियन देश युरोपमा युरोपतर्फको आकर्षणको कुरा गरिरहँदाखेरिमा नागरिकहरू त्यहाँ जान चाहन्छन् भनेपछि त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन्, अनि के कति कमाइ हुन्छ, यस अनि त्यसका प्रक्रियाहरू जानी प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हाम्रा नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई एउटा रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमका प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भनेर उही किसिमको लेबर जुन डिप्लोमेसीका जुन सम्वादहरू छन् त्यो सम्वादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रिड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो, यी कामहरू त भएकै देखिँदैनन्। एकाध देशसँग श्रम सम्झौता त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई सम्बोधन गर्ने यो परिपाटी त फेरि देखिएन। जहाँ श्रम सम्झौता भएकैमा पनि नभएको त अहिले मैले भने अलपत्रै छ, त्यसलाई चाहिँ नि छाडा छोडिदिएको अवस्था छ।
2: यसमा पनि हुन त यो सिप विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ न कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै, अथवा युरोपले खोजिरहेको छ जुन दक्ष अथवा लो स्किल इम्प्लोइहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
3: मलाई त्यो लाग्दैन, किनभनेदेखि जो प्रतिष्ठानकै पदाधिकारीहरू को इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो, वा उहाँहरूसँग बेला बखतमा संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा, त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ, होइन, एप्लायन्सेसहरूका कुराहरू छन्, हो यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन। हामीले दिने ट्रेनिङ एकातिर छ, तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ। त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेछौँ त्यसको चाहिँ तादात्म्यता मिलेन, अर्को शब्दमा भन्यो भने यो दुईटाको बीचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा, हाम्रो यो सिप विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोयमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन। केही केही गन्तव्यहरूको लागि, केही केही प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेको छैन फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन, त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
2: तपाईँ यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खास?
3: अब त्यहाँनिर अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ, होइन, यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो। जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ, धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्यावेलहरू चलाएर, साबेलहरू चलाएर, पिकहरू चलाएर यो किसिमको गरिरहेका हुन्छौँ, अथवा खटहरू बाँध्ने पनि हामीले जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ। भनिसकेपछि मानव एकछिनको लागि सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कहीँ कुरा गर्ने हो भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै, अब इस्का फोल्डिङ जुन तरिकाको हुन्छ हाम्रो यहाँबाट, ल म हेल्पर हुँ, म प्लम्बर हुँ, मैले ट्रेनिङ पनि लिएको छु, वा म मेसन हुँ, मैले ट्रेनिङ पनि लिएको छु, मसँग सर्टिफिकेट पनि छ, मैले खटमा काम पनि गरेको छु भनेर भन्यो भने, मैले एउटा उदाहरण बताएको, त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ, केही समय पछाडि त आउँदो हो सिकिसकेपछि भन्नेको मतलब त्यहाँ गएर नि फेरि सिक्नु पर्ने हुन्छ, यहाँ सिकेको कुराले त्यहाँ काम गरेन। त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर, अब हामी यहाँ हो, हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मेसिनहरूका चलनहरू आएका छन्, बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त उनीहरूलाई त, तर त्यो चिजहरू त सबै चाहिँ नि यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि हामीले कृषिको कर्म नै, हामी कृषि प्रधान देशका, कृषि गरेर आएका, कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ। यो दुईटा चाहिँ मलाई लाग्छ उदाहरण हुनसक्छ। भनेपछि त्यहाँ सम्बन्धित वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामीले तयार गऱ्यौँ भनेदेखि उसले गएर त्यहाँ कामहरू एडप्ट गर्न सक्छ, र सम्बन्धित देशका सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दो र इम्प्लोयरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई, हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ, उनीहरूलाई चाहिँ लिएर आउँदाखेरि मात्र आज आइपुगेको छन्, भोलि एउटा ओरिएन्टेसन गर्थ्यो, पछिबाट काम सुरुवात गर्न सक्छन्, इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ। त्यस कारणले गर्दा अरू देशबाट होइन, हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमान्ड गरौँ र त्यहाँबाट चाहिँ भित्रौँ भन्ने अवस्था बनाउनको लागि चाहिँ हामीले ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ नि तादात्म्य मिलाउन सक्नु पर्यो.
2: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन, उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ. अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन. हुन त अब यो नयाँ सरकारसँग पनि जोडिन्छ होला, अथवा पुरानोले 35 वर्षसम्म केही पनि गरेका छैनन्, अब हामीले अहिले 3-4 महिनामा केही गर्छौँ भनेर भन्नुहुन्छ उहाँहरूले. किन ढिला सुस्ती भइरहेको छ? हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले. हामीले जानेका छौँ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेका छौँ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ, सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ. यो ढिला सुस्तीको कारण चाहिँ
3: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा, किनभने अब त 3-4 महिना बिति पनि सकेको अवस्था छ. गरेन त म अहिले पनि भन्दिनँ, अझै केही समय हेर्नपर्छ, अहिले चाँडै हुन्छ, तर लक्षणहरू देखिनु पर्थ्यो. र अहिलेको सरकारको के देखिन्छ भनेदेखि श्रम अघि नै हामीले कुरा गरिसक्यौँ नि, यो सूचनाहरू संकलन गर्ने, किनभने अहिले हामीसँग जति पनि लेबर फोर्स सरप्लस भएर बसिरहेको छ, अथवा अर्को सकारात्मक शब्दमा त्यो भयो, हामीसँग जुन बेरोजगारीको समस्या छ, यो अहिले जुनसुकै सरकार आए पनि, जतिसुकै चमत्कारिक सरकार आए पनि ओभरनाइट चेन्ज हुनेवाला होइन. केही समयमा चेन्ज हुन्छ, गर्नुपर्छ, आशावादी हौं, तर ओभरनाइट त यो सरकारले पनि गर्न सक्दैन.

0: युद्ध चलिरहेको छ गल्फमा, त्यसले गर्दाखेरिमा संख्या घट्ने, अहिले पछिल्लो वर्षको आँकडालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन, गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो चाहिँ वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ। यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने, यो सूचनाहरू संकलन गर्ने कहाँ चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौं, उनीहरू ताकि अलि तुलनात्मक रूपमा सुरक्षित हुन्। पहिलाकाले यसमा ध्यान दिएन, पहिलाका सरकारहरूले भने हामी त फरक हौं भनेर उहाँहरूको दावी छ होइन, जनताको आशा पनि छ, म जस्तो मान्छेहरूको पनि आशा छ। ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई, केही सुनवाई के पनि नभएको चाहिँ होइन, तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो। भनेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो, श्रम सम्झौता गर्नको लागि तदारकताहरू देखाउनु पर्थ्यो। अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिपय अवस्थामा देखाउन सक्नु पर्थ्यो, किनभने यो हाम्रो सब रिजन छ नि, साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर, किनभने उनको देशको पनि उन ती देशहरूको लागि पनि हामीले जे भोगिरहेका छौं ती देशमा पनि समस्याको भोलुम चाहिँ उस्तै हो, समस्याको नेचरहरू उस्तै हो। भनिसकेपछि हामी सबै मिलौं र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौं, गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ, यो नेपालको लागि मात्र होइन, यो भारतीयहरूको लागि मात्र होइन, यो बंगलादेशीहरूको लागि मात्र होइन, हामी सबै जो वर्कर छन् त्यो सबैको लागि कमसेकम हामी यो 5-7 कन्ट्रीको तर्फको चाहिँ यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारुकता देखाएको खोइ, श्रम सम्झौता गर्नको लागि तदारुकता देखाएको खोइ, अनि त्यसपछि प्रोटेक्सनहरू गर्नको लागि तदारुकता देखाएको देखिँदैन, नियमनहरू गर्नको लागि अहिले हामीले लामो कुरा गरिसक्यौं, यो अलपत्र अवस्थामा रहेको युरोप माइग्रेसन, इभन खाडी मलेसियाकै पनि जुन श्रृंखलागत रूपमा चाहिँ शोषण र ज्यादतीहरू भइरहेको छ, यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादतीको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारुकता खोइ त, त्यो तदारुकताले चाहिँ आजै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन, त्यो चाँडै हुन्छ, 3-4 महिनाको समय त्यसको लागि पर्याप्त छैन, यो वर्षौंदेखि जकडिएको र ठूलो भोल्युममा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बीजारोपण त गर्नु पर्यो नि त, त्यो चाहिँ ठ्याक्कै देखिएन। मैले ठ्याक्कै भनी शब्द प्रयोग गरेँ, अझ केही मात्रामा त उल्टा गति हिँड्नको लागि मार्गचित्र कोरेको पनि देख्छु। उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, जेसुकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कयौं देशसँग गरेको श्रम सम्झौतासँगमा पनि त्यो कुराहरू रिफ्लेक्ट छ। उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरिएको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ त्यसमा साउदी सरकारले हामी सबै बिहोर्न तयार हुन्छौं भनेर भनेको छ, त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले लगायतका देशले चाहिँ एकातर्फ हामी बिहोर्छौं भनेर भनेको छ। अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हित गर्छौं, पहिलाकाले गरेनौ हामी छौं भनेर भन्ने सरकारले चाहिँ होइन यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ। भनिसकेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, 3-4 महिनामै चाहिँ परिणामहरू हाता नपरे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गर्यो, त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उसले सुल्टो बाटो हिँडोस्।
1: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति बाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
0: हामी यो जुन निर्भरता छ नि हाम्रो, यो 6-7 मात्रै सीमित देशहरूमा जो निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ, यो अलिकति चुनौतीपूर्ण निर्भरता हो। यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोइमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो त्यसबाट पनि हामीले थुप्रै पाठहरू सिकिसकेका छौँ कि यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यसकारणले गर्दा यसलाई डाइभर्सिफाई गर्नु जरुरी छ।

0: डाइभर्सिफाई गर्दाखेरिमा चाहिँ अलिकति यो श्रमिकहरूको अधिकार अलि सहज अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अनि यो अलि डिग्निफाइड काम अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। अमेरिका हाम्रो लागि त्यति सहज नहुँदो हो व्यावहारिक हिसाबले कुरा गर्ने हुँदाखेरिमा चाहिँ। अब इम्पोसिबल के हुन्छ र भन्ने हो भने त अर्कै कुरा, व्यावहारिक हुँदाखेरिमा चाहिँ अमेरिका चाहिँ हाम्रो लागि अलिकति सहज नहुँदो वा डिमान्ड पनि नहुँदो, अस्ट्रेलिया पनि त्यस्तै हुँदो, विद्यार्थी भिसामा गएकाहरूले त काम साम पनि गरिरहेका छन्, त्यो अलग कुरा भयो। तर हामी यो सम आप्रवासनको कुरा गर्दाखेरिमा, फर्मल आप्रवासनको कुरा गर्दाखेरिमा चाहिँ युरोपमा अहिले त्यो किसिमको सम्भावना छ। र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौं भन्ने कुरामा काफी मात्रामा अघि पनि कुरा आयो, काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर हामीले यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा, र अनि त्यसको चाहिँ फेरि त्यो चिज गरिसक्ने बित्तिकै यहाँ बिजौलीहरू जग जगाएर चाहिँ ह्युमन ट्राफिकिङ वात्तै बढ्ने पनि हुन सक्छ, त्यसलाई पनि सँगसँगै रोक्नको लागि ए त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ, यसमा पनि चुनौतीहरू छन्। तपाईँले प्रक्रिया पूरा गरेर ड्यू प्रोसेसबाट जानुभयो भने चुनौती मिनिमाइज हुन्छ, अनि तपाईँको लेबर माइग्रेसन सफल हुन्छ, तपाईँको उन्नत हुन्छ अवस्था भनेर यो सबै कुराहरू, जनचेतनाका कुराहरूदेखि लिएर इन्टिग्रेटेड प्याकेजमै काम गर्नुपर्ने हुन्छ। र सबैभन्दा महत्वपूर्ण चाहिँ लेबर डिप्लोमेसी, यो एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। उसले पनि डिमान्डहरू गर्ने मात्रै होइन, उसले हाम्रा जुन शर्तहरू छन् हामीलाई कमसेकम यो चाहिँ शर्त चाहिँ हामी लागू गर्न चाहन्छौ, यहाँ वर्करको अधिकार संरक्षित हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ, अप्ठ्यारोमा पर्दाखेरिमा उहाँहरूलाई सहयोग उपलब्ध गराउनुपर्छ, कथम कदाचित ज्यादा दिनुपर्नु भने रिड्रेस जुन यो न्यायमा पहुँच सुनिश्चित हुनुपर्छ लगायतका शर्तहरू पनि हामीले अगाडि सार्नुपर्ने हुन्छ। त्यो शर्त चाहिँ सम्बन्धित देशले मनाउने अवस्था पनि भइसके पछाडि यसलाई हामीले डाइभर्सिफाई गर्नु नै मा कल्याण छ। जति वर्ष हामीले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था होला, अबको 10 वर्ष 15 वर्ष जति वर्ष, त्यति वर्षको लागि चाहिँ कमसेकम चाहिँ एउटा विगतको जुन लर्निङ हाम्रो छ, दुःखद लर्निङ छ, धेरैको चौपट्टै भएको छ, बर्बाद भएको छ, त्यस्तो नहोस् भन्नको लागि यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद।
2: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0142-3888-9802-12-35-8888।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 0141-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यसै गरी शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 जन छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सीधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको छ। मन्त्रालय गैलरी यसअघि नै निशुल्क शैया व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले भन्जनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानी वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंकयोग्य विद्युत खरिद बिक्री सम्झौता पीपीएको नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल, पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिकता मा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्ता दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्ता वितरण भइरहेको छ। निस्ता प्राप्त गरेका निवेदकको पहिचान प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बाल बालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बाल बालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिस सेन्ट समाजको महासंघ आईएफआरसी र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण दिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण 2 दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्सले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: Gives about this home, dish home, खुशीको कनेक्सन
9: सागिनदीको सिर
10: मणि चूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भेटभाडबाट टाढा
10: सहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481 वेबसाइट झुले.com.np
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाण्डुको टेकुमा रहेको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। शहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सम्झौता गरिएको हो। प्राविधिक कारणले बीचमा सञ्चालन हुन नसकेको परियोजनालाई फेरि दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौता अनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्हारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ। यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत 2072 निर्माण शुरू गरेर 2075 सालबाट सञ्चालन थालिएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डु उपत्यका विभिन्न 11 फर्ममा स्थलगत अनुगमन गरी कार्यवाही गरिएको छ। हिजो स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुर ठिमी नगरपालिका राधे राधेमा रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनलाई 5,000 रूपियाँ जरिवाना गरेको छ। खरिद बिल बीजक नराखेको पाइएकाले यो फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ। यसै गरी हेल्दी बाइट्स सर्भिसेस भैँसी पार्टीलाई कर चुक्ता खानाको मेन्यू लिस्ट खरिद बिक्री बिल लगायत कागजात लिई 3 दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। साथै उमंग इन्टरप्राइजेस र सगरमाथा ग्यास उद्योगलाई सरकारको मापदण्ड बमोजिम समानुपातिक रूपमा खाना पकाउने ग्यासको बिक्री वितरण गर्न तथा व्यावसायिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको विभागले जनाएको छ। सशस्त्र प्रहरी बलले काठमाण्डु महानगरपालिका नागपोखरीबाट लागू औषधसहित 4 जनालाई पक्राउ गरेको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले हिजो 296.75 ग्राम खैरो हेरोइन 220 चक्की ट्रामाडोल र 130 नाइट्रोवेट क्याप्सुल सहित उनीहरूलाई पक्राउ गरेको हो। नागपोखरीका प्रभात तिवारी बल्खुका भूपेन्द्र श्रेष्ठ सरलाई मलंगवाका सुजन रायमाझी र ललितपुर बागडोलका सबिन श्रेष्ठलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसै बीच भक्तपुर अस्पतालको आईसीयूमा तोडफोडमा संलग्न 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन 13 गते अस्पतालको इमर्जेन्सी र आईसीयू कक्षमा तोडफोडमा संलग्न 34 वर्षीय जानकी तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। तामाङ विरूद्ध प्रहरीले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको छ। र नेपाल भाषाका वरिष्ठ साहित्यकार तथा कवयित्री नारायण देवी श्रेष्ठको निधन भएको छ। नेपाल महिला संघका संस्थापक सदस्य तथा नेपाल भाषाको गीत रचनाकार समेत रहेका उहाँको हिजो काठमाण्डुको वसुन्धारामा रहेको चिरायु अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जन्डिसका बिरामी उहाँको बिहिबारदेखि आईसीयू सघन उपचार कक्षमा उपचार भइरहेको उहाँका छोरा दिनेश राम श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभएको हो। उहाँको पार्थिव शरीरलाई आज बिहान 8 बजेदेखि पशुपति प्रतिमा श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
8: सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
12: सड़क सुरक्षा जीवन रक्षा।
13: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु।
12: श्री प्रदी तथा टाटा मोटर्सको सहकारी

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 MHz तपाईँ उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।
2: अमेरिकी कम्पनीहरूलाई आग्रह
3: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ।
5: नमस्कार।
6: अनि कर्सर बेच्न छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
6: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
6: सुरक्षा घरको
5: साथ जीवन भर।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। सुनसरी घटनाका थप एकजना घाइतेको मृत्यु भएको छ। 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा आज बिहान त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ। यसअघि सुनसरीमा 2 र सिरामा एकजना गरी 3 जनाको मृत्यु भएको थियो। सुनसरीको कप्तानगंजमा ओम प्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो भने सिरामा गणेश यादवको मृत्यु भएको थियो। रविन्द्र सहित कोशी र मधेसमा भएको साम्प्रदायिक घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। गत आइतबार राति सुनसरीको देवानगंजको कप्तानगंजमा 2 समूह बीच झडप हुँदा सो झडप विस्तारै मधेस प्रदेशसम्म विस्तार भएको थियो।
3: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै नेपाली कांग्रेसका संसद दलका नेता भेषमराज आङदम्बेले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। सांसद आङदम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाको लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविका उपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति, स्थायी पुनर्स्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीलाई यथाशीघ्र लाल पूर्जा वितरण गराउन आवश्यक भएकोले भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई रहेका छन्। यसैबीच आज संसदका विभिन्न 5 समितिको बैठक पनि डाकिएको छ। संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी छ। यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल भइरहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उपर सैद्धान्तिक र दफावार छलफल हुँदैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति राम नारायण बिडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल हुँदैछ।
2: महोत्तरीमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 घाइते भएका छन्। गौशाला नगरपालिका 6 डुमरवाना स्थित भित्री सड़क खण्डमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 घाइते भएका हुन्। आज बिहान करिब 7:30 बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको BA-61129 नम्बरको मोडर्न शारदा शिक्षा मदन बोर्डिङ स्कूलको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बस चालक गौशाला नगरपालिका 5 अन्दाजी 40 वर्षीय विजय भुजेल सहित बसमा सवार 6 घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरूको बीके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
3: बाजुराको बढ़ी मालिका नगरपालिका 7 धम्कनेमा विषालु जंगली च्याउ खाँदा 1 मृत्यु भएको छ। 1 बिरामी भएका छन्। विषालु जंगली च्याउ खाएका स्थानीय 51 वर्षीय रामे थापा र उनकी करिब 50 वर्षीय श्रीमती नामसरी थापा बिरामी परेका थिए। उनीहरूलाई गैराती सभा 10 बजे उपचारको लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो। अस्पताल पुगे लगतै चिकित्सकले रामेलाई मृत घोषणा गरेका हुन्। रहेकी नामसारी थापाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
2: म्याग्दीको रघुगंगा गाउँपालिका छ मोलपाने स्थित एकतारे खोलाले बगाउँदा 35 वर्षे भीमबहादुर घरती बेपत्ता हुनुभएको छ। रघुगंगा 8 चौर खानीबाट किनेर ल्याएको भैंसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरतीलाई खोलाले बगाएको सूचना गाउँले दिएपछि हिजो साँझदेखि नै खोजी शुरू गरिए पनि अवस्था पत्ता लगाउन नसकिएको कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले बताउनुभयो। आज बिहानैदेखि पुनः खोजी कार्य शुरू गरिएको उहाँको भनाई छ।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुलिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ।
2: राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ती गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेको हो। हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्ने गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। रसुवा गढ़ी नाका हुँदै चीनको तिब्बत स्थित कैलाश मानसरोवर भ्रमणमा पुग्नेहरूको संख्या बढ़ेको छ। यो नाका प्रयोग गरेर पछिल्लो 1 वर्षमा 13,500 धार्मिक पर्यटक कैलाश मानसरोवर पुगेका छन्। अध्यागमन कार्यालय रसुवा गढ़ीको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार 1 वर्षमा 13,530 पर्यटक कैलाश मानसरोवर गएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 18.75% बढ़ी हो। आर्थिक वर्ष 81-82 11,387 पर्यटक कैलाश मानसरोवर गएका थिए। हिन्दू, बौद्ध, जैन, बोन धर्म मान्नेका लागि कैलाश मानसरोवर महत्वपूर्ण तीर्थस्थल हो। हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकोले रसुवागढ़ी नाकाको प्रयोग बढ़दो छ। कैलाश मानसरोवर भ्रमणकै कारण नेपाल र चीन जोड्ने यो नाका प्रयोग गर्नेमा भारतीय संख्या धेरै छ। कैलाश मानसरोवर बाहेकका पर्यटक यो नाका प्रयोग गरेर लासा, एभरेस्ट बेस क्याम्प, आधार शिविरको चिनिया क्षेत्र जाने गरेका छन्।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहेको बताउनु भएको छ। उहाँले यो इरानका लागि राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम अवसर भएको दावी गर्नुभयो। व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले वार्ता इरानकै अनुरोधमा शुरू भएको बताउनुभयो। उहाँले इरानी नेतृत्वले वार्ताको अनुरोध गर्ने तर सार्वजनिक रूपमा भने कुनै दुवै देशबीच कुनै पनि वार्ता नभएको दावी गर्ने गरेको पनि आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले हर्मुज जलमार्ग अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा रहेको र उनीहरूको अनुमति बिना इरानसम्म कुनै पनि वस्तु पुग्न नसक्ने दावी गर्नुभएको छ। ट्रम्पले कुनै सम्झौता नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म यो अवस्था कायम रहने पनि बताउनुभयो। यसैबीच ट्रम्पले अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्य तत्काल घटाउन पनि आग्रह गर्नुभएको छ। विश्लेषकहरूका अनुसार इन्धनको मूल्य बढ़दो मूल्य र महँगी प्रतिको चिन्ताले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि रिपब्लिकन पार्टीमाथि राजनैतिक दबाव बढ़ाउन सक्छ। महँगीको दबाव कायम रहेमा प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत र कंग्रेसमाथिको नियन्त्रण कमजोर हुन सक्ने आकलन गरिएको छ।
3: र अब खेल समाचार। खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित आजदेखि खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा विभिन्न मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी काठमाण्डुको बबरमल स्थित नेपाल आर्ट काउन्सिलमा आजदेखि पर्सि तीन दिनसम्म हुन लागेको संग्रहालयकी अध्यक्ष सनसी श्रेष्ठले जानकारी दिइन्। प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिब 5,00,000 दुर्लभ तथा ऐतिहासिक तस्विरहरू राखिने भएको छ। विभिन्न कालखण्डका पदक ट्रफी खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्ह प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। संस्थाको 33 औं वार्षिक उत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागेको हो। प्रदर्शन कार्यक्रमको उद्देश्य खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ। प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी प्रशिक्षक खेल प्रशासक र खेल प्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ। विद्यार्थी अनुसन्धाता खेलकर्मी तथा सर्वसाधारणलाई नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य पनि प्रदर्शनीले राखेको छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सुनसरीमा प्रहरीको गोली लागेका थप एकजनाको मृत्यु। सिराहा र सुनसरीमा गरेर मृत्यु हुनेको संख्या 4 पुग्यो।
2: प्रतिनिधि सभा बैठक बस्दै विभिन्न प्रतिवेदनमाथि पेश गर्ने कार्यसूची। विभिन्न 5 वटा संसदीय समितिको बैठक पनि बस्दै।
3: महोत्तरीमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 जना घाइते। बाजुराको बढ़ीमारीकामा जंगली च्याउ खाँदा 1 जनाको मृत्यु।
2: इरानसँग वार्ता जारी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। इन्धनको मूल्य तत्काल घटाउन अमेरिकी कम्पनीहरूलाई आग्रह।
3: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौं। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
9: AIO.
10: AIO?
9: Yes, AIO. All in one mart. The best place for shopping.
10: के छ र हो खास त्यहाँ?
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
10: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in one mart, helping make your life easier.
11: किन आँखा मिचेको मिचे गरेको
12: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
11: धेरै समय मोबाइल चलाएपछि क्या हो?
12: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
12: बुझेँ।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामीलाई पनि यस्तो हेर न हो।
1: पहिला आफ्नो अनुहार ऐनामा हेरेर आइज,
0: आफ्नो रूपको यत्रो घमण्ड।

मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

0: जना विरूद्ध भ्रष्टाचार मुद्दा 1,41,00,000 बिगो कायम।
1: मनसुनी विपदका कारण देशका 5 सड़क खण्ड अवरूद्ध, नारायणगढ़ बुटवल सड़क विस्तार अन्तिम चरणमा।
0: मस्कोमा ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु, 6 जना घाइते, घटनाबारे थप विवरण आउन बाँकी।
1: र युएफसीका फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सांसदहरूले सुनसरी लगायतका जिल्लामा भएको साम्प्रदायिक घटनाको छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदले गोली लागेर 4 जनाको मृत्यु हुने अवस्था किन आयो भन्नेबारे न्यायिक छानबिन समिति बनाई अनुसन्धान हुनुपर्ने माग गरेका हुन्। सरकार र सत्तारूढ़ दलले तदारूकता देखाएको तर ढिला गर्दा अवस्था भयावह भएको भन्दै सांसदहरूले हेलचक्राई नगर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मध्यमा कुनै घटना हुनासाथ किन गोली चल्छ भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ। उहाँले मध्य प्रदेशमा साम्प्रदायिक तनाव, थारूहट आन्दोलन तथा मध्य आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सीधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रु ग्यासको व्यवस्था किन गरिँदैन भन्दै प्रश्न गर्नुभयो। विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्री बालिन्द्र शाहले 2 महिना अघि दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ खोजेका छन्।
1: राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्ने नराख्ने बारेमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र विपक्षी बीच फरक धारणा देखिएको छ। नेपाल विशेष सेवा ऐन 2042 संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सचेतक निष्कल राईले विगतमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत लैजाँदा राष्ट्रिय सुरक्षाका घटनाहरूमा पूर्व सूचना संकलन प्रभावकारी नदेखिएको दृष्टान्त दिँदै यस निकायलाई चेन अफ कमाण्ड र विश्वसनीयताको दृष्टिकोणले प्रधानमन्त्री कार्यालय मातहत राख्न उपयुक्त नभएको बताउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। रासोपाका अर्का सांसद विश्वराज पोखरेलले राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्ने बहस भन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रधान रहेको बताउनुभयो। जवाफमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले गुप्तचरी निकायको कार्यक्षेत्र र महत्वका आधारमा प्रधानमन्त्री कार्यालय मातहत रहनु नै उपयुक्त हुने बताउनुभयो। समितिमा भएको विधेयकको सैद्धान्तिक तथा दफावार छलफलका क्रममा मन्त्री गौतमले गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मार्फत दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान र आन्तरिक सुरक्षाका पाटोमा काम गर्ने भए पनि इन्टेलिजेन्स गुप्तचरी त्यसभन्दा माथिल्लो र विशिष्टीकृत विषय भएको स्पष्ट पार्नुभयो। विधेयकको पृष्ठभूमिबारे प्रश्न पार्दै उहाँले विक्रमसम्म 2042 गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई 2075 सालमा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको स्मरण गराउनुभयो। बीचमा अध्यादेश मार्फत पुनः गृह मन्त्रालयमा लैजाने प्रयास भए पनि प्रतिस्थापन विधेयक आउन नसक्दा कानूनी रिक्तता सृजना भएको र सोही रिक्तता पूर्ति गर्न अहिलेको विधेयक ल्याइएको उहाँको भनाई छ।

0: सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भियना समेत 21 नियोगमा 2 हप्ताभित्र राजदूत नियुक्त प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्र राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त छन्। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 रहेको छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेभा र भियना तथा 8 महामारी दूतावास, 8 गरी 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सघुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बाफतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भू चौधरी, सघुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनै 1,41,50,000 रूपियाँ बिगो असूल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाढ़ी, पहिरो लगायत मनसुनी विपदका कारण देशका विभिन्न 5 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। सड़क विभागका अनुसार ललितपुरको बागमती गाउँपालिका 3, पाङथुर स्थित कान्ति लोकपत्र, काठमाडौँको नागार्जुन नगरपालिका 8, ठूलो खोला स्थित सीतापाइला धारके सड़क खण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका 5, बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग, इलाम नगरपालिका 9, राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन्। बन्द सड़क सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडर लगायत उपकरण परिचालन गरी मरमत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। प्रहरीले अवरूद्ध सड़कको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कोशी प्रदेशमा भोजपुर नगरपालिका 5, बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी सञ्चालनमा छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जेवेसी खण्डमा बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ। कान्ति लोकपथ अन्तर्गत हेटौडा भीमफेदी बागमती ललितपुर सड़क खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 किलो तातोपानी जाने बाटो तथा कोदारी क्षेत्रमा पहिरोका कारण अर्नीको राजमार्ग अवरूद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
0: नारायणघाट बुटवल सड़क खण्डको स्थलोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब 20 अर्ब रूपियाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक एडीबीको 85% सहुलियत पुनर्ण र नेपाल सरकारको 15% लगानी रहेको छ। कुल 113 किलोमिटर लम्बाईको यस सड़कलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अगाडि बढ़ाइएको थियो। सड़क विभाग आयोजना निर्देशनालय एडीपीका आयोजना निर्देशक चुडा दास ढकालका अनुसार अनेकौं चुनौतीका बावजूद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो। अन्तर निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रभाव व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिला भएको निर्देशक ढकालले जानकारी दिनुभयो। आयोजनाको शुरूआती चरणमा कोविड 19 को महामारी र रूख कटानको प्रक्रियामा भएको ढिलाइले निर्माण कार्य सुस्त बनेको हो।
1: अनशनरत स्टाफ नर्स ज्योति राणा भातप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले आज पनि प्रदर्शन गरेका छन्। उनीहरूले आज अस्पताल परिसरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। हामीलाई सरकार मात्र होइन बिरामीले पनि सम्मान गर्दैनन्, हाम्रो ब्लड प्रेशर होइन तलब बढ़ाऊ, उन्नत नर्सिङ अभ्यासको विकास लेखेका प्लेकार्ड उनीहरूले बोकेका थिए। नर्सहरूको पारिश्रमिक तह अन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्ने लगायत माग लिएर नर्स राणाभाट गत साउन 14 गतेदेखि अनशनमा हुनुहुन्छ। नेपाल नर्सिङ काउन्सिलबाट अनशन शुरू गर्नुभएकी उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। मस्को क्षेत्रका गवर्नर आन्द्रेई भोरोबियोभले सामाजिक सञ्जाल मार्फत घटनाको जानकारी दिँदै रूसी हवाई प्रतिरक्षा प्रणालीले मस्को लक्षित ड्रोन आक्रमणलाई विफल पारे पनि मानवीय क्षति हुन पुगेको बताउनु भएको हो। प्रारम्भिक विवरण अनुसार आक्रमणमा 5 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। घाइते सबैको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको उहाँले बताउनुभयो। गवर्नर भोरोबियोभले मृतकका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
1: अब खेल समाचार। यूएफसीका ब्राजिलियन फ्लाइवेट फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। यूएफसीले जारी गरेको विज्ञप्ति अनुसार नासिमेन्टोको आफ्नै निवासमा सम्भावित हृदयघातका कारण निधन भएको हो। अचेत अवस्थामा फेला परेका उनलाई घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले ज्यान बचाउने प्रयास गरे पनि घटनास्थलमै मृत घोषणा गरेको यूएफसीले जनाएको छ। यूएफसीले नासिमेन्टोको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाई, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ। व्यावसायिक करियरमा नासिमेन्टोले 29 खेलमध्ये 22 खेलमा जीत हासिल गरेका थिए। उनले अन्तिम पटक गत जून महिनामा लस भेगासमा भएको प्रतिस्पर्धामा मिच रापोसोसँग स्प्लिट डिसिजनका आधारमा पराजय बेहोरेका थिए। नासिमेन्टोको निधनसँगै यूएफसीले एक प्रभावशाली र अनुकरणीय फ्लाइवेट खेलाड़ी गुमाएको जनाएको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा साम्प्रदायिक घटनाको छानबिनको माग। गुप्तचरी निकाय प्रधानमन्त्री कार्यालय मातहत राख्ने नराख्ने बारेमा संसदीय समितिको बैठकमा सत्तापक्ष र विपक्ष बीच फरक धारणा।
0: राजस्व छोटो प्रकरणमा गढ़वा गाउँपालिकाका पूर्व अध्यक्ष सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा। 1,41,00,000 बिगो कायम।
1: मनसुनी विपदका कारण देशका 5 सड़क खण्ड अवरूद्ध। नारायणगढ़ बुटवल सड़क विस्तार अन्तिम चरणमा।
0: मस्कोमा ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु, 6 जना घाइते। घटनाबारे थप विवरण आउन बाँकी।
1: र यूएफसीका फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप। माई डिश होम एप।
5: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

पैसा थिद्रो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

हँसाउने सकिन। हेरन, यो हृदयमा गुम्सिएका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखे गएर

太委屈。哎呀，哎你这来，除了慢些来，可丢人了。

0: अहिले 12 वर्ष भए म पट्टा काम गर्छु, खाना यहीँ दिन्छन्, लाउन यहीँ दिन्छन्, तर मलाई पढ्ने मन छ, पढाइदिने मन छ कोही छैन। पढेर सुन्दर बनाउनु जस्तो लाग्छ हाम्रो देशलाई, तर सक्दैन।
1: मेरो नाम सिद्ध गरा, म कक्षा 5 मा पढ्छु, मलाई बाबा आमाले एकदम माया गर्नु।
0: अहिले 12 वर्ष भए म पट्टा काम गर्छु, खाना यहीँ दिन्छन्, लाउन यहीँ दिन्छन्, तर मलाई पढ्ने मन छ, पढाइदिने मन छ कोही छैन। पढेर सुन्दर बनाउनु जस्तो लाग्छ हाम्रो देशलाई, तर सक्दैन।

0: बाल अधिकार सम्बन्धी एक सम्पूर्ण कार्यक्रम बाल आवाज प्रत्येक साताको मंगलबार साँझ 6 बजेदेखि 36 बजेसम्म मात्र रेडियो दिदी बहिनी 95.2 MHz मा
1: सुन्न नभुल्नुहोला कार्यक्रम बाल आवाज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: र नेपाली फुटबललाई पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्काउने वातावरण बनाउन प्रधानमन्त्री समक्ष आग्रह। खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी काठमाडौँमा थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्छ। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्यो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल बैंक। मेरो बाबादेखि मेरी छोरी साग सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भती, त एकाएक शाकाहारी भइसे कमजोर होला है, कमजोर
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आफन्तले बुझेनन् कप्तानगंज घटनामा ज्यान गुमाएका रविन्द्रको शव सम्बन्धी खबरबाट। सुनसरीको कप्तानगंजमा भएको घटनामा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको आज मृत्यु भएको छ र शव बुझ्न अहिलेसम्म आफन्तले मानिरहेका छैनन्। तिर्वी शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको आज निधन भएको हो। अहिले अस्पतालमा मेहताका आफन्तले धरना दिएका छन्। उनीहरूले गृहमन्त्री शोभन गुरूङ आफै आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए र गृहमन्त्री पुगेपछि अहिले त्यहाँ गृहमन्त्री निकट स्रोतका अनुसार गुरूङ र आफन्तहरू बीच संवाद भइरहेको छ।
7: विपक्षी दलहरूले संसारी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद समिति गठन गर्न माग गर्नुभएको छ। एमाले सांसद गुरू बरालले पनि पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गर्नुभयो। नेकपाकी सांसद बलावती शर्माले घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सुनसरीको देवानगंजमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड्काको सत्य तथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सान्तानले पनि घटनाको छानबिन हुनुपर्ने बताउनु भएको छ।
8: राष्ट्रिय क्षति नै हुने खालको चाहिँ एउटा आन्दोलनको रूप पनि लियो, सरकारलाई गम्भीर बनेर यस्ता तपाईँको चाहिँ घटनाहरू आउँदा दिनहरूमा आउनुभन्दा अगाडि नै आगो सल्केर पुरै तपाईँको होइन डडेलो जानुभन्दा अगाडि नै प्रोएक्टिभली काम गर्न पनि सुझाव दिन चाहन्छु।
9: यो सदनले मात्र होइन आम नेपाली जनताले अप्ठ्यारो र दुःख सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थितिको साथ खोजेका छन्। तर हाम्रा प्रधानमन्त्रीज्यू भने केवल सामाजिक सञ्जाल र स्ट्याटसमा मात्र सीमित हुनुहुन्छ। देवानन्दगंज घटनाको 5 दिनपछि मात्र उहाँलाई टेलिभिजनको स्क्रिनमा देख्न पाइयो।
8: यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियो। त्यसपछि हिन्दू मुस्लिम बौद्ध किराँत इसाई लगायत धार्मिक समुदाय स्थानीय सरकार नागरिक समाज महिला युवा र सुरक्षा निकायको सम्मान प्रतिनिधित्व होस्। घटना भइसकेपछि मात्र होइन तनावका प्रारम्भिक संकेत देखिन साथ यस्ता खालका संयन्त्रले संवाद शुरू गरियोस्। सभामुख महोदय, दोस्रो, सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण सुरक्षा कमजोरी अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गरियोस्। सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानून अनुसार कार्यवाही गरियोस्, तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराखियोस्। म सरकारलाई सहयोगी पारदर्शी र खुल्ला बन्न पनि आग्रह गर्दछु।
10: यस दिशातर्फ गम्भीर हुने र त्यसको लागि न्यायिक छानबिनको प्रक्रिया पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौं र यो सम्पूर्ण दुर्भाग्यपूर्ण दुर्घटनाको यथोचित कारण पत्ता लगाएर दिगो र स्थायी समाधानको दिशातर्फ लागौ। यही दिशामा आज देशको भलाइ छ र कल्याण छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मधेस प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले किन गोली चलाउँछ भनेर प्रश्न गरेका छन्। राजपा सांसद अमरेश कुमार सिंह शिवशंकर यादवले मधेस प्रदेशमा हुने सामान्य विवादमा सुरक्षाकर्मीले लाठीचार्ज नगर्ने, टियर ग्यास नहान्ने, सिधै गोली प्रहार गर्ने गरेको भन्दै सरकारसँग असन्तुष्टि जनाएका हुन्।
11: मेरो प्रश्न राज्यसँग छ कि मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवट आन्दोलन होस् त्यहाँ गोली मात्रै किन चल्छ, त्यहाँ लाठी किन चल्दैन, टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई यसैलाई दिँदै पूर्ण नेपाल प्रहरीलाई पुलिसलाई यसैलाई दिँदैन, नेपालमा मात्रै यसैलाई दिइन्छ। पुलिसलाई कसैले ढुङ्गा आन्यो भने त त्यसैलाई हान्छ, गोली हान्छ, उसँग त लठी छैन, टियर ग्यास छैन, या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायमा जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ कि यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुवाद देख्दैन, चाहे नेपाल आर्मीमा होस् चाहे सशस्त्रमा होस् चाहे नेपाल, उसको प्रतिनिधित्व कम छ। फेरि यिनीहरू जाने बित्तिकै त्यसलाई गोली ठोक्छ, टियर ग्यास चलेको लाठीचार्ज चलेको इतिहास देख्दैन। म सरकारसँग आग्रह गर्न चाहन्छु कि सरकारले टियर ग्यास लाठीचार्ज यिनीहरूको व्यवस्था गरोस्, न कि सिधा गोली हानोस्।
7: प्रधानमन्त्री बालेन्द्र शाहलाई गृहमन्त्री सुदन गुरूङले मधेस प्रदेशको घटनाबारे जानकारी गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा पुगेर गृहमन्त्री गुरूङले प्रधानमन्त्रीलाई सविस्तार घटनाबारे जानकारी गराउनु भएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई मधेसको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको छ। गृहमन्त्री गुरूङ आफै मधेस झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको हो। तराई मधेसमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिनुभएको छ। आगामी दिनमा कस्तो सुरक्षा रणनीति अप्नाउनु पर्ने भन्नेबारे पनि सामान्य छलफल भएको छ। साउन 10 राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच विवाद हुँदा झडप भएको थियो। त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको थियो। सुनसरी घटनामै थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। यही घटनामा अन्य जिल्लामा फैलिएपछि सिरामा पनि गोली लागेर एकजनाको मृत्यु भएको छ। घाइते अर्का एकजनाको आज मृत्यु भएको छ।
1: पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव हटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारवाला बीच छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावको कारण र समाधानका लागि सम्बन्धित निकाय तथा व्यवसायको भूमिकाबारे समीक्षा भएको छ। छलफलमा व्यवसायले बजारमा हल्ला गरियो जस्तो ग्यास अभाव नरहेको दावी गरेका छन्। पश्चिम एसियाको द्वन्द्वपछि आपूर्ति सहज बनाउन सरकारले 7.1 किलोको आधा सिलिण्डर वितरण गर्दै आएकामा 14.2 किलोको भरि सिलिण्डर दिन थालेपछि बजारमा एकाएक माग बढ़ेको उनीहरूको दावी छ। पहिलेभन्दा बढ़ी ग्यास आयात भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा समस्या देखिएको व्यवसायको दावी छ।
7: भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत भएको छ। प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्मेले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकको संख्या समेत संसदमा प्रस्तुत गर्नुभएको छ। सरकारी तथ्याङ्क अनुसार छोटो अवधिमै 2616 घरदूरीका 11,000 भन्दा बढ़ी नागरिक विस्थापित भएको आङदम्मेले बताउनु भएको छ। प्रारम्भमा 7 होल्डिङ सेन्टरमा 388 परिवारका करिब 1488 जनालाई राखिएको पनि उहाँले प्रस्तुत गर्नुभएको छ। सरकारले बस्तीबाट नागरिकलाई निकालेर होल्डिङ सेन्टरमा राखेको र त्यसपछि प्रति परिवार 25,000 रूपियाँ दिएर 5 दिनभित्र आफ्नो व्यवस्था आफै गर्न भनेको प्रसंग पनि उहाँले संसदमा सुनाउनु भएको छ।
1: विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप खेपेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3,00,000 रूपियाँ धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। तर अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी चोटी बुझाए पनि थुनामुक्त भने हुन नपाउने उहाँले बताउनुभयो। अख्तियारले गत वैशाखमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
7: नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ। कांग्रेस संसदीय दलले संघीय संसदका दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 बनाएको हो। संघीय सांसदलाई संसदीय अध्ययन, कानून निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वय लगायतका कार्यमा प्रभावकारी सहयोग पुर्याउन स्वकीय सचिवको नियुक्ति, जिम्मेवारी र आचार संहितालाई मापदण्डमा आधारित पारदर्शी र उत्तरदायी बनाउन कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ। स्वकीय सचिव प्रशासनिक सहयोगी मात्र नभएर सांसदको कार्य सम्पादन क्षमता अभिवृद्धि गर्ने, संसदीय प्रभावकारिता बढ़ाउने तथा जनप्रतिनिधिलाई उत्तरदायी, पारदर्शी र जननतिजामुखी बनाउन सहयोग गर्ने प्रमुख सहकर्मीका रूपमा रहने पनि कार्यविधिमा उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको सलफलमा अर्थमन्त्री वाग्लेले बजेट मार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्नुभयो। साथै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उहाँको भनाई छ। अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोवैज्ञानिकलाई बैंकिङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने अर्थमन्त्रीको भनाइ छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोलीले बोल्दा बोल्दै बेहोश भएर ढल्नुभएका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि आज वीर अस्पताल भर्ना हुनुभएको छ। पार्टीभित्र राजीनामा दिन तीव्र दबाव खेपिरहेका बेला हिजो साँझ गुण्डुस्थित अध्यक्ष ओली निवासमा अचानक बोल्दा बोल्दै बेहोश भएर उहाँ ढल्नु भएको थियो। भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उहाँ आज अपरान्न थप उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ। वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार थपलियालाई आज करिब 4 बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तला स्थित क्याबिनमा भर्ना गरिएको छ। अस्पताल पुगेपछि उहाँको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ। एमाले थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो, तर त्यो प्रस्तावमा बहुमत जुटाउन नसकेपछि ओलीले उहाँलाई दबाव दिनुभएको थियो। त्यही दबावका कारण उहाँ ढल्नु भएको एमाले नेताले बताएका छन्। डाक्टर बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवन रक्षक सूचक भाइटल साइन सामान्य अवस्थामा रहेका छन्।
1: प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजसभा सांसदसँग सलफल गर्नु भएको छ। सिंहदरबारमा भएको सलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए।
2: सरकारले विभिन्न देशमा खाली रहेका 20 राजदूतको नियुक्तिको सिफारिश गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूको अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ। त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को सातासम्म सिफारिश गर्ने तयारी छ। खुला आवेदनबाट पहिलो पटक राजदूत नियुक्ति सिफारिश हुन लागेको हो। करिब 3,000 भन्दा बढ़ी नामबाट छानेर नियुक्ति सिफारिश गर्न लागि छ। हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रूस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेन गरी 16 देशमा राजदूत खाली छन्। 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भिएना छन्। यी सबैमा गरी 20 मिशनमा राजदूत नियुक्त गर्नुपर्ने हुन्छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 83 कार्यान्वयनमा आएकाले निर्देशिका खारेज गरेको हो। नियमावली कार्यान्वयनमा दुविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ। हालै जारी भएको नियमावलीमा पनि सरकारवाला भने असन्तुष्टि जनाइरहेका छन्। शैक्षिक परामर्श संघ संस्था खोल्न 25 लाख दरौटी राख्नुपर्ने लगायतका प्रावधानमा सरकारवालाले विरोध गरेका हुन्।
2: नुवाकोटको म्याङगाङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग 1 लाख रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। भुक्तानी रकममा कमिशन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 16 बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ। तामाङलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थ समितिमा आज राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनाइएको विधेयकमाथि छलफल भएको छ। छलफलका क्रममा अर्थमन्त्री सोनी मुवागले राष्ट्र बैंकको संरचनाका सन्दर्भमा संचालक समिति सातजनाको उपयुक्त हुने धारणा राख्नु भएको थियो। कम्तीमा एकजना महिलासहित सातजना संचालक समिति हुनुपर्नेमा उहाँको जोड़ छ।
2: नेपालमा करदाता दर्ता संख्या 84 लाख नागेको छ। आर्थिक वर्ष 2082-83 अन्तिमसम्म कुल 84,11,804 करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेहरू छन्। अहिलेसम्म 56,96,708 व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएका छन्। व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता 21,74,992 छन्। डब्ल्यू प्यान लिने करदाता 39,164 पुगेका छन्। एक वर्षको अवधिमा व्यक्तिगत प्यान लिने करदाता 7,93,986 थप भएका छन्। व्यावसायिक प्यान लिने 1,14,334 थप भएका छन्। डब्ल्यू प्यान लिने करदाता 3,294 थप भएको तथ्याङ्कले देखाएको छ।
1: आज शेयर बजार 21.15 अङ्कले घटेको छ। अघिल्लो दिन 1.20 अङ्कले घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो। आजको कारोबारपछि बजार परिसूचक नेप्से 2663 अङ्कमा कायम भएको हो। कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन 4,57 करोड़को कारोबार भएकामा आज 4,07 करोड़को भयो। आज 58 कम्पनीको मूल्य बढ़दा 214 घट्यो भने 5 स्थिर रह्यो।
2: अब विदेशका खबर। भारतको आसाम राज्यमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस वर्षको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 87 पुगेको अधिकारीहरूले बताएका छन्। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार शिवसागर, चराईदेव, जोरहाट, गोलाघाट, धेमाजी, लखिमपुर र विश्वनाथ अति प्रभावित जिल्ला हुन्। यी क्षेत्रमा 1,28,000 भन्दा बढ़ी मानिस विपदको प्रभावसँग जुझिरहेको अधिकारीहरूले बताएका छन्। बाढ़ी 380 गाउँमा फैलिएको छ, जसका कारण हजारौं मानिस विस्थापित भएका छन्। त्यस्तै करिब 14,230 हेक्टर कृषियोग्य जमीन डुबानमा परेको छ। बाढ़ीले घरहरू, सड़क, पुल तथा चौपायहरूमा पनि ठूलो क्षति पुर्याएको छ, जसले ग्रामीण समुदायमाथि थप संकट थपिएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात नियन्त्रणका नाममा युरोपेली संघ ईयू सहित करिब 60 देशमाथि लगाएको नयाँ आयात शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले उक्त शुल्क कानूनी अधिकारभन्दा बाहिर गएर लगाइएको र अमेरिकी कानून विपरीत रहेको, यसको भार अन्तत उपभोक्ता र व्यवसायीले बेहोर्नुपर्ने दावी गरिरहेका छन्। यता अमेरिकाकै अर्को खबरमा अमेरिकाको मिशिगन राज्यमा दूषित खानाका कारण फैलिएको साइक्लो स्पोरियासिस संक्रमणबाट दुईजनाको मृत्यु भएको छ। मिशिगनका स्वास्थ्य अधिकारीले यसको पुष्टि गरेका छन् र यो फुटबोन रोगका कारण मृत्यु भएको पहिलो घटना हो।
2: अब खेल खबर। नेपालको खेलकुद इतिहास संरक्षण अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्य सहित देशकै पहिलो खेलकुद सम्बन्धी प्रदर्शनी आजदेखि शुरू भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा बबरमलमा रहेको नेपाल आर्ट काउन्सिलमा आजदेखि 3 दिने प्रदर्शनी शुरू भएको हो। संग्रहालयको 33 वार्षिक उत्सवको अवसरमा बियोन मेडल्स प्रिजर्भिङ नेपाल स्पोर्ट्स हिस्ट्री शीर्षकमा शुरू भएको प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदर्शनीले खेलिसकेका खेलाड़ीको सम्मान झल्काउने बताए।
1: यसैगरी प्रशिक्षक तथा पूर्व खेलाड़ी नवीन न्यौपानेले प्रधानमन्त्रीसँग नेपाली फुटबललाई पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्काउने वातावरण बनाउन आग्रह गरेका छन्। साफ च्याम्पियनशीप 2026 नेपालको पुरूष फुटबल टोलीको सहभागिता अनुरोलमा परेपछि न्यौपानेले प्रधानमन्त्रीलाई नेपाली फुटबल प्रतिबन्ध हटाउन पहल गर्न आग्रह गरेका हुन्। राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक रहेका न्यौपानेले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै साफ च्याम्पियनशीप नेपाली फुटबलका लागि विश्वकप सरह रहेको उल्लेख गरे। नेपाली पुरूष फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले पनि नेपाली फुटबलको प्रतिबन्ध हटाउन सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
2: मिक्स मार्शल आर्ट्स एमएमए फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। यूएफसीका अनुसार ब्राजिलियन फ्लाइवेट फाइटर नासिमेन्टो हिजो बिहान मृत फेला परेका हुन्। सुतेकी अवस्थामा हृदयघात भएका कारण उनको निधन भएको अनुमान गरिएको छ। मेडिकल टोलीको प्रयासका बावजूद उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। यूएफसीद्वारा जारी वक्तव्यमा भनिएको छ, यूएफसीले शोक वक्तव्य जारी गर्दै यस कठिन समयमा एलनका परिवार, साथीभाइ, टोलीका साथीहरू र प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू
1: सुनसरी घटनाको न्यायिक छानबिन गर्न विपक्षी दलको माग, सामान्य विवादमा पनि मधेसमा किन गोली चलाइन्छ भन्दै राष्ट्रपा सांसदले गरे प्रश्न, प्रधानमन्त्रीलाई गृहमन्त्रीको मधेसको अवस्थाबारे ब्रिफिङ, घटनाका घाइते मध्ये थप एकजनाको मृत्यु।
2: ग्यास अभाव हल्ला मात्रै भएको उद्योगीको जिकिर, सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न प्रतिनिधि सभामा प्रस्ताव पेश, सुकुम्बासी बस्तीबाट 11,000 भन्दा बढी नागरिक विस्थापित भएको आङदम्बेको दावी।
1: निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन बैंकिङ क्षेत्रसँग सहकार्य गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, राष्ट्र बैंक ऐन संशोधनबारे अर्थ समितिमा छलफल, नेपालमा करदाता दर्ता संख्या 84 लाख पुग्यो।
2: भारतको आसाममा बाढ़ीले मृत्यु हुनेको संख्या 87 पुग्यो। झन्नै 14,000 हेक्टर कृषि योग्य जमीन डुबानमा, ट्रम्पको नयाँ आयात शुल्क विरूद्ध 25 राज्यद्वारा अदालतमा मुद्दा दायर।
1: र नेपाली फुटबललाई पुनः अन्तर्राष्ट्रिय मैदानमा फर्काउने वातावरण बनाउन प्रधानमन्त्री समक्ष आग्रह, खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी काठमाडौँमा शुरू। हवस् त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: वहीं 95.2 मेगाहर्ज।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इनपुटमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश। संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश। सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै बोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभामहोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टहराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाण्डुको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायीहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जो हो त्योभन्दा हल्का बढी नै 5% बरू बढी नै आएको छ। तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि

0: 7.1 मा मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भरिदिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले।
1: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरहवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजालसले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ? कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ? यो गम्भीर प्रश्न छ।
1: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
3: आन्दोलनरत पक्ष बीच भएको 13 बुधे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
4: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
5: एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
4: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
12: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
13: सुरुम सुरुम त म दुधी नै आवाए अनि बोतलको दुध खुवाऊ अनि एक हप्ता पछि मने धीरे धीरे आए लागल त मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाए के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
12: बास्करी का ही सृजना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
5: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
12: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुटकेरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष, शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
14: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु सेयर कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने, सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ, समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने, उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
12: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
15: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्त्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
12: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा बर्दिया।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
16: जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
4: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
18: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
19: गर्भवती हुँदा के खाने?
18: स्तनपानको मात्रा कसरी पुर्याउने?
19: शिशुलाई कहिलेदेखि थप खाना दिने?
18: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
19: यसको जवाब अनुमानमा होइन,
18: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
19: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
18: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
20: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमीनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग कुराकानी गरेका छौं।
16: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन, अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो, अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो, अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्न पर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ

0: प्लास्टिक बिछ्याएर त्यहाँबाट पानीभित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस हामी टार भन्छन् खेतहरू बनाउने त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या नत्र
1: चाहिँ
0: त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
1: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहाले जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि अहिले त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नु भएको देखाएको थियो कि त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ।
0: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
1: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि त्यो गरिदिनु भएको पनि देखाएको
0: थियो। त्यो चाहिँ अल्पकालीन हो त्यो अल्पकालीन किन भनेको नि अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त त्यसको लागि हो। तर त्यो अल्पकालीन हो दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन त्यतै
0: पहिरो जाने जोखिम हुन सक्छ तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनु छ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण चाहिँ त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
1: घर बनाउँदाखेरि देखिन्छ कि बाटोमा हुँदा कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम।
0: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ।
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँलाई चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त
0: हो जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै ठाउँ भिरालै छ
0: आउँदैछु त नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भनेछु त मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो।
1: थाहा
0: भइहाल्छ मजाले थाहा हुन्छ होइन पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौट हेर्दै थाहा हुन्छ क्या जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि नै मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगी सँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता

0: उपचार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मधेशमा गोली चलेको भन्दै संसदमा प्रश्न, छानबिन जारी, विपक्षीले प्रधानमन्त्री खोज्दा बालेन शाह आफ्ना पार्टीका सांसदसँगको छलफलमा।
0: विभिन्न 21 मुलुक र मिशनमा राजदूत नियुक्त गरिदै नेपाललाई व्यवस्था गर्दै लिपुलेखमा छिमेकीको द्विदेशीय व्यापार शुरू।
1: खाना पकाउने ग्यासको अभाव पूर्ति गर्न सरकारी निकायको निर्देशनै निर्देशन, हवाई इन्धनको मूल्य बढेसँगै भाडा बढ्यो, प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश।
0: लेबनान इजरायल बीच रोममा वार्ताको नयाँ चरण शुरू, सेनाको फिर्ता, हिजबुल्लाहको निशस्त्रीकरण र शान्ति सम्झौताका विषयमा छलफल।
1: र इन्फामाथिको निलम्बन हटाउन सरकार सक्रिय रहेको मन्त्री पोखरेलको दावी, नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7680-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सांसदहरूले सुनसरी, सर्लाही लगायतका जिल्लामा भएको साम्प्रदायिक घटनाको न्यायिक छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदले गोली लागेर 4 जनाको मृत्यु हुने अवस्था किन आयो भन्ने बारे न्यायिक छानबिन समिति बनाई अनुसन्धान हुनुपर्ने माग गरेका हुन्। सुनसरी घटनाका थप 1 जना घाइतेको आज बिहान त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। 22 वर्षीय रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्री सुदन गुरूङ अस्पतालमै पुग्नु भएको थियो। प्रहरीका अनुसार अर्का 1 जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ। यसअघि सुनसरीमा 2 र सिराहामा 1 जना गरी 3 जनाको मृत्यु भएको थियो। सुनसरीको घटनापछि सिराहाको गोल बजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित समितिले काम थालेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढ़ाएको हो। छानबिन टोलीले हिजो गोल बजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो। आज गोल बजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठकका आयोजना गरी विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष विजय शाहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट भएको छ। घटना कसरी सिराहाको गोल बजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुको अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख साईले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अम्बेश कुमार सिंहले मधेशमा कुनै घटना घटनासाथ किन गोली चल्छ भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ।
3: मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई यसैलाई दिँदैन, नेपाल प्रहरीलाई यसै, पुलिसलाई यसैलाई दिँदैन, नेपालमा मात्र यसैलाई दिन्छ। पुलिसलाई कसैले ढुङ्गा आन्यो भने तँ त यसैलाई हान्छ, गोली हान्छ, उसँग त लठी छैन, टियर ग्यास छैन, या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायको माने जाने बित्तिकै त्यहाँनिर मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ? यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुवाद देख्दैन, चाहे नेपाल आर्मीमा होस् चाहे सशस्त्र होस् चाहे नेपालको प्रतिनिधित्व कम छ।
1: नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा लगायतका विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्री बालेन्द्र शाहले 2 महिना अघि दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ खोजेका थिए। प्रधानमन्त्री शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलका सांसदले राखेका हुन्। कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको जवाफ माग्नुभयो। नेकपा एमालेका सांसद गुरु बरालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिकै कारण भारतीय पक्षको हेपा प्रवृत्ति बढ़ेको बताउनुभयो। नेकपाकी सांसद बलावती शर्माले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आवाज उठाइरहने बताउनुभयो। यस्तै श्रम संस्कृतिका अध्यक्ष समेत रहनुभएका सांसद हर्क साम्पाङले यो विषयमा प्रधानमन्त्री मात्र नभई सभामुख डोल प्रसाद अर्यालले समेत वास्ता नगरेको टिप्पणी गर्नुभयो।
0: भारत र चीनले नेपाललाई बेवास्ता गर्दै लिपुलेख हुँदै द्विदेशीय व्यापार शुरू गरेका छन्। भारतीय संचार माध्यमका अनुसार चीनले हाल 20 भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। भारतले 155 वस्तु आयात गर्ने र त्यसका लागि 62 व्यापारी र 93 सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ। लिपुलेख हुँदै 16 व्यापारी र 4 सहयोगी शनिबार तिब्बत गएको जानकारी पाएको दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। त्यसबारे गृह मन्त्रालयलाई अवगत गराइसकेको उहाँले जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाक्रमबारे अध्ययन भइरहेको जनाएको छ। चीनका विदेश मन्त्री वाङ यी एक वर्ष अघि भारत भ्रमणमा गएको बेला भारत र चीनबीच लिपुलेखको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो। भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यी बीच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो। त्यसअघि 2081 पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने सहमति भएको थियो। कोविडदेखि सो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो। दुवै देशले त्यतिबेला यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए।
1: सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भिएना समेत 21 नियोगमा 2 हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्र राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त छ। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेभा र भिएना तथा 8 महावाणिज्य दूतावास 8 गरी 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ।
0: संसदमा सरकारले बिजनेस दिन नसकेको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले प्रस्तुत गर्नुभएको प्रस्तावमा नेकपा एमालेका सचेतक ऐन बहादुर महर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले समर्थन गर्नुभएको थियो। प्रस्ताव प्रस्तुत गर्दै आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्ने एकीकृत कार्ययोजना 7 दिनभित्र ल्याउन सरकारसँग माग गर्नुभएको छ। साथै उहाँले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न पनि माग गर्नुभयो।
4: बालबालिका, महिला र ज्येष्ठ नागरिकको पीड़ा पनि महसुस गर्नु नपर्ने, मुलुकका विद्यमान समस्याका बारेमा राजनीतिक दलहरूसँग संवाद र सहकार्य पनि गर्नु नपर्ने, सबै विधि प्रक्रियाहरू भत्काउनै पर्ने, सरकारको काम सम्हाल्ने हो कि भत्काउने, विधि बसाल्ने हो कि मिच्ने, म साँच्चै नै अचम्ममा परेको छु।
0: जवाफमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै विपक्षी दलहरूको सहयोग खोज्नु भएको छ।
5: त्यही भएर कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा अहिले फेरि हजुरहरूको सहयोगमा, मैले फेरि आग्रह गर्न चाहे हजुरहरूको सहयोगमा डिपेण्ड हुन्छ। त्यसै गरी पालिका र अझ स्थानीय तह र प्रदेशले हामीलाई कति सहयोग गर्छ त्यही अनुसारले यो गति अगाडि बढ्न सक्छ। नत्र आजको दिनमा स्थानीय तहले चाहिँ रोक दियो भने रोकिन्छ प्रोसेस, हो यो सत्यता हो। त्यही भएर अब यो कति चाँडो बढ्छ र कति चाँडो यसको समस्या समाधान हुन्छ भन्ने पाटोमा हजुरहरूको सहयोग त्यति नै म्याटर गर्छ र त्यो सहयोगमै डिपेण्ड हुने कुरा भयो स्थानीय तहको हकमा।
0: त्यसक्रममा मन्त्री रावलले काठमाडौँ उपत्यका 388 सुकुम्बासी परिवारको लगत संकलन गरी होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो। तीमध्ये 58 परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भए पनि 4 पालिकाले मात्र सूचना प्रकाशन गरेको मन्त्री रावलले बताउनुभयो। उहाँले होल्डिङ सेन्टरमा रहेका मध्ये 51 परिवारको जग्गा भेटिएकाले निवेदन अस्वीकृत गरिएको तथा अन्य 51 परिवारको विवरण पहिले नै आयोगमा दर्ता भएकाले सूचना प्रकाशनको तयारी गरिएको जानकारी दिनुभयो। उहाँले विपक्षी दल समेत भूमिहीन सुकुम्बासीलाई शीघ्र लालपूर्जा उपलब्ध गराउने पक्षमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभामा छलफल भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाउन प्रस्ताव गर्नुभयो।
1: यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक एन्टी स्नेक भेनमको अभाव नरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले यस्तो दावी गर्नुभएको हो।
6: नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभागले 2,74,000 भायल 1 ml एआरभी खरिदका लागि सम्झौता भई आपूर्तिको क्रममा रहेको छ र त्यसै गरी 1,90,000 भायल 0.5 ml एआरभी खरिद गरी गत हप्ता आपूर्ति भइसकेको छ।
1: मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक 13,200 भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढ़िसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो। उहाँले तत्काल एन्टी भेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति वितरण र दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले सर्पदंश भएका बिरामीलाई घर आइसी उपचारमा नअल्झिन समेत आग्रह गर्नुभयो। मन्त्री मेहताले रेबिज विरूद्धको भ्याक्सिन खोप आपूर्तिको समेत समस्या नरहेको बताउनुभयो। उहाँले हाल स्वास्थ्य विभागले 2,74,000 भाइल एमआरभी खरिदका लागि सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताउनुभयो। उहाँले 1,90,000 एमआरभी गत हप्ता आपूर्ति भइसकेको जानकारी दिनुभयो। देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदमा आफ्नो खोजी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह भने आफ्ना पार्टीका सांसद संघको छलफलमा जुट्नु भएको छ। आज सिंहदरबारमा उहाँले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग छलफल गर्नुभएको हो। सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या, सरकारका गतिविधि र भविष्यको रणनीतिका विषयमा कुराकानी भएको सहभागी सांसदहरूले बताएका छन्। विशेष गरी गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई मुलुककै शैक्षिक हब बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन्। यस्तै कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म व्याप्त छाड़ा चौपाएको समस्या समाधान, धनगढ़ी खुटिया दिपाइल फास्ट ट्र्याक निर्माण, पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुद्देश्य आयोजनाको कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण गराइएको छ। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क जस्ता जनसरोकारका विषयमा समेत विस्तृत छलफल भएको थियो।
3: राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्ने नराख्ने बारेमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र विपक्षबीच फरक धारणा देखिएको छ। नेपाल विशेष सेवा ऐन 2042 संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सचेतक निष्कल राईले विगतमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मार्फत लैजाँदा राष्ट्रिय सुरक्षाका घटनाहरूमा पूर्व सूचना संकलन प्रभावकारी देखिएको दृष्टान्त दिँदै यस निकायले चेन अफ कमाण्ड र विश्वसनीयताको दृष्टिकोणले प्रधानमन्त्री कार्यालय मार्फत राख्न उपयुक्त नभएको बताउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मार्फत नै राख्नुपर्नेमा जोड़ दिनुभयो।
4: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि खाना पकाउने एलपी ग्यासको अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन शीर्षकमै छलफलको आयोजना गरिएको थियो। छलफलपछि समितिका सभापति रहवर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। आजै उद्योग मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहेको भन्दै अभाव हुने हल्लाका पछि नलाग्न र अनावश्यक सञ्चय नगर्न आग्रह गर्नुभएको छ।
3: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढ़ाएसँगै भाड़ा समेत बढ़ेको छ। निगमले अस्तिबाट लागू हुने गरी इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँका दरले बढ़ाएको थियो। अहिले प्रति लिटर हवाई इन्धनको मूल्य बढ़ेर 290 रूपियाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोड़िने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ। प्राधिकरणका अनुसार बढ़ेको मूल्य आजैबाट कार्यान्वयनमा आएको छ।
4: पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको हो। अदालतले धरोटीमा छाड्न आदेश दिए पनि अन्य मुद्दामा प्रपक्षका लागि थुनामा रहेकाले थुनामुक्त भने हुन नपाउने विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो।
3: कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खान तलासी गरिएको सम्बन्धमा बोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे स्पष्टीकरण माग गरेको छ। कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। विराटनगर महानगरपालिका साथ गोस्वारा रोड स्थित मन्द्रडाको घरमा हिजो ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता निर्णय प्रक्रिया र कार्य सम्पादनका विषयमा गम्भीर कानूनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ। एसपी कटवालसँग प्रहरी म्यानुअल आन्तरिक कार्यविधि तथा व्यवसायिक आचार संहिताको पालना भएको पुष्टि गर्ने आधार आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखि प्रहरी ऐन प्रहरी नियमावली तथा अन्य प्रचलित कानून बमोजिम विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी पनि दिएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँचजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुङ्गा बालुवा र गिटी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बाफतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी राजस्व शाखा प्रमुख शम्भु चौधरी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनही 1,41,50,000 रूपियाँ बिगो असुल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब haha.com मा।

0: पाको एकमात्र डिटिएल सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगू संक्रमण ह्वात्तै बढ़ेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि हालसम्ममा देशभर 2025 डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित छन्। यस्तै यस अवधिमा डेंगूकै कारण दुईजनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। महाशाखाको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी संक्रमित भेटिएका छन्, जसमा कोशी प्रदेशमा 568 र गण्डकी प्रदेशमा 532 जना रहेका छन्।
3: अनसनरत स्टाफ नर्स ज्योति राणा भाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले आज पनि प्रदर्शन गरेका छन्। उनीहरूले आज अस्पताल परिसरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका छन्। नर्सहरूको पारिश्रमिक तह अन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, श्रम नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्ने लगायत माग लिएर नर्स राणा भाट गत साउन 14 गतेदेखि अनसनमा हुनुहुन्छ। नेपाल नर्सिङ काउन्सिलबाट अनसन शुरू गर्नुभएकी उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ।
4: पहिरो पन्छाइएसँगै मध्यपहाड़ी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल चखेवा सड़क सञ्चालनमा आएको छ। हिजो दिउँसो मध्यपहाड़ी लोकमार्ग अन्तर्गत दिक्तेल रूपाकोट मजुहागढ़ी नगरपालिका छनेरपा स्थित मामखामा खसेको पहिरो पन्छाइएपछि सड़क एकतर्फी खुलेको हो। पहिरो पन्छाएर सड़कको सिंगल ट्र्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको सड़क डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले बताउनुभयो।
3: साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 21.15 अंकले घटेर 2663 बिन्दुमा कायम भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.07 करोड़ 8,53,000 रूपियाँको शेयर कारोबार भएको छ। आज 13 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पहलमा लेबनान र इजरायल बीच आज इटालीको राजधानी रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण शुरू भएको छ। पछिसम्म चल्ने वार्तामा लेबनानले दक्षिणी भूभागबाट इजरायली सेनाको चरणबद्ध तथा अन्तत पूर्ण फिर्ताको माग गरेको छ। जुनमा वाशिङटनमा भएको वार्तामा दुवै पक्ष हिजबुल्लाहको निशस्त्रीकरण, इजरायली सेनाको क्रमिक फिर्ता र दक्षिणी क्षेत्रमा लेबनानी सेनाको तैनाथी सहितको ढाँचा सम्झौतामा सहमत भएका थिए। यसपटक पाइलट क्षेत्रको विस्तार, सीमा सम्बन्धी विवाद समाधान र दीर्घकालीन शान्ति तथा सुरक्षा सम्झौताबारे छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन्। इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि शुरू भएको क्षेत्रीय द्वन्द्वपछि अमेरिकाको मध्यस्थतामा भइरहेको यो सातौं चरणको वार्ता हो। हिजबुल्लाहका नेता नईम कासिमले भने प्रत्यक्ष वार्ताको आलोचना गर्दै यसले लेबनानका लागि अपमान, लज्जा र थप सम्झौता बाहेक केही नल्याउने दावी गर्नुभएको छ। गत महिनाको वार्तापछि इजरायली सेना दक्षिणी लेबनानको जावतार अल घर्बिया गाउँको बाहिरी क्षेत्रबाट पछि हटेको थियो। त्यसपछि लेबनानी सेना उक्त क्षेत्रमा तैनात भएको छ भने स्थानीय बासिन्दालाई घर तथा व्यवसायमा फर्केर निरीक्षण गर्न अनुमति दिइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बन हटाउन सरकार सक्रिय रूपमा पहल गरिरहेको बताउनु भएको छ। आज संचारकर्मी संघको अन्तर्क्रियामा मन्त्री पोखरेलले फिफासँग निरन्तर सम्वाद भइरहेकाले निकट भविष्यमा सकारात्मक निकास निस्किने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकार निष्क्रिय बसेको भन्ने धारणा सही नभएको उल्लेख गर्दै मन्त्रालयको तर्फबाट नियमित ईमेल तथा अन्य माध्यमबाट फिफासँग सम्पर्क भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले इन्फाको निलम्बन चाँडै फुकुवा गर्ने वातावरण बनाउन कूटनीतिक तथा प्राविधिक तहमा आवश्यक पहल गरिरहेको बताउनुभयो।
4: नेपालको खेलकुद इतिहास संरक्षण, अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्यले देशकै पहिलो खेलकुद प्रदर्शनी काठमाडौँको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल ओलम्पिक संग्रहालयको 33 वार्षिक उत्सवका अवसरमा आयोजित तीन दिने प्रदर्शनीको उद्घाटन गर्नुभएको छ। प्रदर्शनीमा दुर्लभ खेलको तस्विर, पदक, ट्रफी, जर्सी तथा ऐतिहासिक खेल सामग्री राखिएका छन्। आयोजकका अनुसार संग्रहालयमा सुरक्षित झण्डै 5,00,000 ऐतिहासिक तस्विर मध्ये छनौट गरिएका सामग्री प्रदर्शनीमा समावेश गरिएको छ।
3: युएफसीका ब्राजिलियन फ्लाइवेट फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। युएफसीले जारी गरेको विज्ञप्ति अनुसार नासिमेन्टोको आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। अचेत अवस्थामा फेला परेका उनलाई घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले ज्यान बचाउने प्रयास गरे पनि घटनास्थलमै मृत घोषणा गरिएको युएफसीले जनाएको छ। युएफसीले नासिमेन्टोको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मधेसमा गोली चलेको भन्दै संसदमा प्रश्न, छानबिन जारी, विपक्षीले प्रधानमन्त्री खोज्दा बालिन शाह आफ्ना पार्टीका सांसदसँगको छलफलमा।
3: विभिन्न 21 मुलुक र मिशनमा राजदूत नियुक्त गरिँदै नेपाललाई व्यवस्था गर्दै लिपुलेखमा छिमेकीको दुई देशीय व्यापार शुरू।
4: खाना पकाउने ग्यासको अभाव पूर्ति गर्न सरकारी निकायको निर्देशनै निर्देशन, हवाई इन्धनको मूल्य बढेसँगै भाड़ा बढ़्यो, प्रदीप अधिकारीलाई धरोटीमा छाड्न आदेश।
3: लेबनान इजरायल बीच रोममा वार्ताको नयाँ चरण शुरू, सेनाको फिर्ता, हिजबुल्लाहको निशस्त्रीकरण र शान्ति सम्झौताका विषयमा छलफल।
4: र इन्फमाथिको निलम्बन हटाउन सरकार सक्रिय रहेको मन्त्री पोखरेलको दावी, नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
8: AIO?
9: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
10: All in one mart, helping make your life easier.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन् सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसंगमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढ़ेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरूसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरूमध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्नावशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
1: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
0: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
5: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौँको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड दिए।
6: नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूलाई पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
2: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो। यो विषयबाट अगाडि बढौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ। हजुर,
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
2: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलु सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ?
2: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्नेछ, सिलिन्डरको अवस्था हेर्नुपर्नेछ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सिर्जना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको छ।
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
2: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ। के उठाएको
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्या

0: माग चाहिँ एकैचोटि बढ्ने देखियो हजुर. हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन. भनेपछि हामीले भारतीय सरकार आयुषीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ. हुन त साबिक भन्दा अहिले घटेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ. अनि त्योमा वैकल्पिक बिक्री वितरण पनि भइरहेको छ, लाइनहरू पनि देखिरहेछ होइन. यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ.
1: आसन्न चाडबाड ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो.
0: तयारी हरेक वर्ष गर्छौ नै होइन. यो साउन महिनाको अन्तिम अथवा भदौको शुरूमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला. तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ.
1: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
0: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो.
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदी. कोशी प्रदेश सम्बन्धी एउटा विषय. नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्. पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्. यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं.
2: पार्टीले राजीनामा दिनु भनेको छैन. केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो. मैले भने तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन. पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो. त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन. अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन. र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा साफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो मेसेज जाँदैन.
3: नेतृत्व परिवर्तन नगरौँ भन्ने
2: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो. यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन.
3: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
2: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो. अब त्यो भइसक्यो. त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो.
3: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
2: पार्टी नेतृत्वको विपरीतको चाहना होइन. म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो, र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित. त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन.
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै. अन्त्यमा नेपाल बाहिरको एउटा विषय. गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सेंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
1: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

एक्काइसौ शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू अगाडि?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुरसँग?
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढ़ी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजरकोटमा आज भूकम्पका टौराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर रूपमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डीडीएको कार्यविधि जुन छ, त्यो डीडीएको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डीडीएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्थ्यो
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा, अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि, त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ। हाम्रो कामै त के हो र, सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेको छु होइन, म आफै पीड़ित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने, हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो के। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
0: अनि त्यसअनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टराले जस्तो अस्ति हावाहुरी थियो तरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ। फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने, जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ़न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू तन्नै होइन, जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिमी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ, मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि। जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागज रहराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढ़ी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसको संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो सामान मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नु भयो, चाहे त्यो सोटी घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही ढाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत, जातका आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातका आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौं।
0: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्जेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा, म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भने जस्तै गरिकन सुति घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भने, कोही मान्छे त्यति पीड़ित हुन नपरो तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे